पत्नी शीलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चाहिँ मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलको पाइन्छ भाग्य छँदा नारायण कसको

नारायण आयु छिन्दाउँदै छ रात दिउँसो हप्ता र महिना पनि थाई हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

0: आउना कृष्ण बसे देव मेरो मन हैन
1: अल्छेनी ननिनु रागोगे नरामो निन्द्रा नधेर आइलिनु कोही देखि नडराउनु रे सख तै कहिले नबिर्से हुनु धन्दा झरपट छिन्नु फ्रोते रहनु जुन सपना छोडु दिनु विद्यामा धनमा पुराउनु परे यो बानी हरदम लिनु बाजु बन्द किरीट कुण्डल मणि औठे चुरा हारले भोटो कोट कमेज टोपी पगडी आस्कोट सुरुवालले माछो कुम्भ बँदेल बाघ बनी दै कहिले मगन ते हुँदै कुर्दी जङ्गल चोर धैर कहिले योगी खुनी दाइ हुँदै विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल दानै गर्नु भनेर हात बनिए बाला भिरे के फल जिब्रो पन्न र मन्त्र जपन जिब्रो पन्न र मन्त्र जप्न भनियो न स्वादकै खातिर यो चोला उपकार गर्न भनियो सिङ्गारमा के छ र मुमाको अति सागो रोयो निमा गयो जीव गई खेलिनु विष्टभित्र खकारमा गोडो लिँदै साल्ना लले झेलिनु हरदम पेखिनु पेटा कागो खुमले किरातीले तोकिनु हरदम पेखिनु पेटा कागो खुमले किरातीले तोकिनु नौ महिना तक घोर कष्ट सहँदै तै गर्भमा रोपिनु
2: मेरो घर बोच बारकुते बस्ने तेजबहादुर बस्नेत हो मेरो उमेर 91 वर्ष लागे म अहिले 91 वर्ष भएँ अब म एउटा श्लोक भन्छु सुनिदिनु होला सबैले ए स्वामी तरुणी भए कि मगरै छोरी दुराइ गएसम्म पाल्नु भयो यो जवान कसो मगरुला खाना त दर्शन कहाँ कहिले देख्छु शशि बदन कि मुरा दिन बित्न लाग्यो यसै जोवन कि धनी छु खसम कि कमी छु बिराम पालु कस नेत्रै खोली कट चले म कन जाऊ डाल्छे ईश्वर गरी जान्थे म घरका धान सब चली हेर्दै म यस गरी परे देख्थे सूर्य र चन्द्रमा सरी बहु सुन्दर मुडा पनि यो जीव डगमग गर्दथ्यो मदन काई जसले भरी सन्सनी वृन्दावन मधुमालती कि फुल चाहिँ जोबन्त मेरो गयो राजैका कुलमा जन्म हुन गई विवाह नहुने भयो साथैका सँगिनी सबै चलि गए मन रुन्छ मेरो अति कौनै मर्दनले निसाब गरी देला कुन्दै बजेला पति
3: नमस्कार म घनश्याम ओली दिगु गाउँपालिका वडा नम्बर 4 गाउँघरमा चाहिँ केदारनाथ ओली भन्छन् मैले चाहिँ श्लोक लिएर आएको छु पत्नी पुत्र र पुत्र र कुटुम्ब सम्पत्तिमा चिन्ता छ रात दिन कसो गरी आए

हो केशमा काम दिने कृतन गराउन श्री रामको पर्थ्यो बस्नु त ब्रह्मचार्य व्रतमा सेवा गुरुको गरी विद्या।

ममता पर्थ्यो गर्नु सेवा अतिथिको सेवा म गृहस्थी हुँदा तु यादै गरिएन मोहवशले अहिले पछुतो भयो अहिले बल घट्यो हात गोडा रह्यो अब पो बिहाल भयो पर्थ्यो ज्ञान खोजी खोजी गरनु सत्सँग वेदान्तले बाँदर झैँ कुदिरहन्छ म

छु मातर म पनि परि तिम्रा शरणमा त्रिलोको रोग जस्तो असुर महिषासुर हुन गयो दया तिन लोकमाथि धरिकन त मारिदिनुभयो उसै माफी कि मेरा उपर पनि दुर्गे धरि दया सहजमा दुख छुटलान यदि मकन मंगल दिनुभया जया भन्छन् सबले विजय पनि नाम हो हजुरको भगतका खातिरमा छ्या गरिदिन्या

0: you? Extreme energy drink.
1: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98-510-66-165, 98-510-66-165।
6: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
7: हो पनि किन दुखेर पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, सरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एकमा

0: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
0: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-21584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
5: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98-41-57-70-69।
6: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98-44-39-92-92। यसको शाखा सैलुङ गाउँपालिका

0: मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोतावृन्दमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौ कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौ। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मिठा मिठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौ। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौ, यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौ। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सद्बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बत्री प्रसाद सापकोटा। आज विक्रम सम्मत 2083 छ, शुद्ध ज्येष्ठ कृष्ण पक्ष, सन 2026 मे 16 तारीख ज्येष्ठ 2 गते शनिबार, आजबाट सावित्री बट सावित्रीको व्रत गर्ने दिन हो। धार्मिक महिलाहरूले बट सावित्रीको व्रत गर्नुपर्दछ। उत्तरायणम ग्रीष्म ऋतौ रौद्र नाम संवत्सर, भरुणी नक्षत्र द्वांश जोड, मेष राशिका पूर्वमा राता चन्द्रमा छन्, सायद गर्दा झगडा हुने। आजका जोगिनी ईशानमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33:42 छन्, उदय 5:17, अस्तय 18:45 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
1: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ, आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ, सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्ने छ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ, तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला, सबै कुरा विचार गरिआएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ, आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला, यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ, सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ, विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, पढाइ लेखाइको काममा समय निकै जान सक्छ, विदेशी यात्राको सम्भावना पनि छ, विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनु राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, आफूले गरेको काममा पदोन्नति बढ्ने छ, आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ, थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ, यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ, कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ, तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्, धार्मिक काम हुने समय पनि छ, तपाईँको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ, तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।
3: Give me a burro.

0: La sua fabula si deve moscar si va dolento dello passione di spadronus all'oborgo zocco stacno partito penso che così unirà la nata crin
1: Adadi gram samba 2083 je 2 gate shanivara me 16 tarikh buddhist patrons raja dawasum ba sum chu 30 gate kukur nima ra buddhist patrons raja ko din jo esto cha aaja mahatwapurna baithak haru basna na hune din cha chhor gari kirtan din ramro chaina aaja ko thejor यो फल चाहिँ सा अनि लुङ छ सा भनेको अर्थ माटो लुङ भनेको वायु हावा भुमतुङ आजको इसान परेको छ लो वर्ग
0: जीवालो मुसा वर्गको मिठो आज सिसा देखिएको छ घर घरेसीमा टाकाटी गर्न सक्छ चोट पटक लान सक्छ होसियार गर्नुहोस् राम्रै हुनेछ लाङ्गो गाई वर्गको मिठो आज लासा देखिएको छ सबैको राम्रै हुनेछ टाक्रो बाकुरुको मिठो आज सोख्छ देखिएको छ धर्मको टिची धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ यही ल बिरालो वर्गको मिठो आज सोख्छ देखिएको छ धर्मको टिची धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ ढुक्ल गरुड वर्गको मिठो आज राम्रो देखिएको छ कुनै पनि बिघ्न बाधा छैन ढुलो नागपुरको मिठो आज राम्रो देखिएको छ सबै कुरा सफल हुनेछ
1: तालो घोडा वर्गको मित्रले आज राम्रो यहाँ गरेको गर्नु खोजेको काम अत्यन्त सफल हुने तपाईँको जोगले बताएको छ लुक्लो भेडा वर्गको मित्रलाई पनि आज राम्रै देखेको छ यहाँले पनि कुनै त्यस्तो अप्ठ्यारो विघ्न बाधा भोग्नु नपर्ने जोगले बताएको छ टेलो बाँदर वर्गको मित्रलाई पनि आज राम्रो यहाँले पनि गर्नु खोजेको कामहरू सफलता प्राप्त हुने जोगले बताएको छ झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो यहाँले गरिराख्नु भएको गरेको कामहरू सफल भएर जाने जोकले बताएको छ खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो तपाईँले के काम गर्नुहुन्छ कस्तो काम गरेको छ त्यसलाई एकदम राम्रो हुने जोकले बताएको छ थक्लो बदल वर्गको मित्रलाई आज सिसा सामान्य दिन चोटपटक लाग्न सक्छ अनि होसेल गर्यो भने राम्रो होला नभए भने केही विघ्न बाधा आउन सक्ने पनि तपाईँको जोगले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरि कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन हृदयले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भएर आएको छ यस कुराको हेक्का राखौं सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरे राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछौ श्रोता आज शनिबार पनि सदाझैं रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ 5 देखि 5:15 सम्म रेडियो शुभारम्भ सुनिसक्नुभयो 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो 5:30 देखि 6 बजेसम्म भजनहरू 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ
3: सात बजेदेखि सात तीसम्म सैरुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। सात तीसदेखि आठ बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। आठ बजेदेखि आठ पन्ध्रसम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। आठ पन्ध्रदेखि नौ बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। नौ बजेदेखि नौ पन्ध्रसम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। नौ पन्ध्रदेखि दस बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। दस बजेदेखि दस पाँचसम्म थामी भाषाको समाचार, दस पाँचदेखि एघार बजेसम्म पप गीतहरू, एघारदेखि बाह्रसम्म हिन्दी गीतहरू, बाह्रदेखि एक बजेसम्म लोकदोहोरी गीतहरू, एक बजेदेखि दुई बजेसम्म चलचित्रका गीत, दुई बजेदेखि दुई पन्ध्रसम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। दुई पन्ध्रदेखि तीन बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। तीन बजेदेखि तीन पन्ध्रसम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। तीन पन्ध्रदेखि चार बजेसम्म लोक दोहोरी गीतहरू, चार बजेदेखि चार पन्ध्रसम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। चार पन्ध्रदेखि पाँच बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। पाँच बजेदेखि छ बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। छ बजेदेखि छत्तीससम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। छत्तीसदेखि सात्तीससम्म इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। सात्तीसदेखि आठ बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। आठ बजेदेखि आठ पैंतालिससम्म गीतहरू सुन्न सक्नुहुनेछ। आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। नौ पन्ध्रदेखि दस बजेसम्म फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। दस बजे रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्।
2: श्रोताबिन भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

रामेश्वर श्री भन्ना खेरा ओ ससुरा जी त महाराज भन्न लागे यसुर जे माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईलाई सुनाइसकेका छौं। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो कालजयी स्वर दोलखा कालिचो गाउँपालिका वडा नम्बर 9 ज्येष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू, यस्ता कला अनुभव बिस्तारै बिस्तारै लोप हुन लागेका छन्। तसर्थ संरक्षण स्वरूप हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका छौं। गाउँको आफ्नै लोक संस्कृति हुन्छ, संस्कृतिको छुट्टै पहिचान, महत्व र कार्य हुन्छ। आवश्यकता, भौगोलिक अवस्था, जाति, बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिदै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सुनाइको बोला हुन्छ वंशीहरूको सिंह बाँचे पछि सेकी शान्त भएर जान्छ पछि जो आओस कुमर कसी संसार संसार सा मरी सका।

Hello.

नमस्कार सुनौलो बिहानी मा हामीले राशिफलम छ रेडियो सेगुबाट प्रसारण हुने कार्यक्रमका झलकहरू त्यसैगरी लोक संस्कृतिमा आधारित रहेर दुलखाको भेग र भूगोलमा रहेका ज्येष्ठजनहरूको मुखारविन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौं। हामी लोक संस्कृतिमा धनी छौं। लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने। तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्ने गरेको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौं। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौं। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौं। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ, हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौं। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।

0: होइन दाई, यो कौशीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
1: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
0: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी साउर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
0: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
2: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
0: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
2: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
0: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
2: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
0: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
2: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 049-590-065 र मोबाइल नम्बर 98-49-38-50-22। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट 7 बाटो, दोलखा।
3: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रत बन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 98-44-32-25-13 र 98-024-087-66।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: हैन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराकको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 98-44-46-69-08 98-44-46-69-08।
3: दुर्गा एण्ड राजेश दानाचल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालुखोला राँगाको मासु पाइने पसल भएको घरसँगै।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा जेठ 4 गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा शुरू गरिने। पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई बचतकर्ताको रकम फिर्ता। देशभर प्रत्येक दिन 104 भन्दा बढ़ी सड़क दुर्घटना हुँदा दैनिक औसत 7 जनाको मृत्यु। अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती। र दोलखा उद्योग वाणिज्य संघको 16 अधिवेशनबाट सनत थापा नेतृत्वको सिंगो प्यानललाई निर्वाचित।

0: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब समाचार विस्तारमा। समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यसहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ 4 गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा शुरू गर्ने भएको छ। समितिले पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिने जनाएको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार धेरै बचतकर्ता प्रभावित भएको शिवशेखर सहकारी, कान्तिपुर सहकारी लगायतका सहकारीबाट रकम फिर्ता प्रक्रिया अघि बढ़ाइनेछ। पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिने तथा त्यसपछि थप चरणमा रकमको सीमा निर्धारण गरी अन्य बचतकर्तालाई पनि क्रमशः राहत उपलब्ध गराइने योजना रहेको समितिले जनाएको छ। समितिले बचतकर्ताको माग दावीका आधारमा रकम फिर्ता प्रक्रिया अघि बढ़ाउन आवश्यक विवरण संकलन कार्य शुरू भएको जनाएको छ। समितिले बचतकर्तालाई आवश्यक कागजात सहित समयमा नै सम्पर्क गर्न समेत आग्रह गरेको छ। संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले बुधबार समितिको बैठकमा सड़क दुर्घटना सम्बन्धी डरलाग्दो तथ्याङ्कलाई प्रस्तुत गर्नुभयो। बैठकमा उहाँले भन्नुभयो, घरबाट निस्कने मध्ये 7 नेपाली बेलुका घर फर्कन पाउँदैनन्, कारण हो सड़क दुर्घटना। यो तथ्याङ्कले मुलुकमा भइरहेको सड़क दुर्घटना र त्यसले निम्त्याइरहेको मानवीय क्षतिलाई उजागर गरेको छ। गजुरेलले नेपाल प्रहरीको तथ्याङ्ककै आधारमा नेपालमा सड़क दुर्घटना भयावह अवस्था मा प्रस्तुत भएको बताउनु भएको हो। प्रहरीका अनुसार देशभर प्रत्येक दिन कम्तीमा 104 वटा दुर्घटना हुन्छन्, जसमा 7 जना सर्वसाधारणले ज्यान गुमाउँछन् भने 18 जना गम्भीर घाइते हुने गरेका छन्। ज्यान गुमाउने मध्ये अधिकांश 25 वर्ष माथिका पुरूष छन्। गम्भीर घाइते हुनेहरू पनि सोही उमेरका रहेका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविता राय काफ्लेले सड़क दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ़दै गएको बताउनु भएको छ। उहाँका अनुसार अधिकांश दुर्घटना हुने मृत्यु हुने युवा नै छन्। पछिल्लो दिन सवारी दुर्घटना हुने दर बढ़दै गएको देखिन्छ। हाम्रो तथ्याङ्क अनुसार प्रत्येक दिन हुने दुर्घटनामा औसत 7 जनाले ज्यान गुमाउँछन् भने 18 जना गम्भीर घाइते हुन्छन्। दुर्घटनामा ज्यान गुमाउने अधिकांश युवाहरू रहेका छन्। 2077-78 यता 5 वर्षमा भएको दुर्घटनामा ज्यान गुमाउनेको तथ्याङ्कले पनि दैनिक औसत 7 जनाको मृत्यु हुने गरेको देखाउँछ। यस अवधिमा 178,777 सवारी दुर्घटना भएकोमा 12,677 जनाले ज्यान गुमाएका छन्। त्यस्तै 32,604 जना गम्भीर घाइते हुनुभएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका 22 वटा मन्त्रालय घटाएर 18 वटा कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै अब करिब 25,000 कर्मचारीको दरबन्दी कटौती हुने भएको छ। सरकारले फजुल खर्च कम गरी अनावश्यक कार्यालय र कर्मचारीको दरबन्दी घटाउने उद्देश्यसहित 22 मन्त्रालयबाट घटाएर 18 मन्त्रालय कायम गरेको छ। त्यस्तै सरकारले अनावश्यक र कार्य जिम्मेवारीमा दोहोरो र तेह्रोपन भएका करिब 550 वटा कार्यालय खारेज गर्ने तयारी समेत गरेको छ। ती मन्त्रालय कार्यालय खारेज हुँदा करिब 25,000 कर्मचारीको दरबन्दी कटौती हुने अनुमान गरिएको छ, जसमा कार्यालय सहयोगीदेखि सचिवसम्मको दरबन्दी सम्बन्धी कटौती हुने बताइएको छ। समान काम र समान कार्य प्रकृति भएका मन्त्रालय गाभेर एउटै बनाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै डायरेक्टमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद भुइयाल र टेकप्रसाद ढुंगानाको इजालसले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी औषधि लत्तकपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले जियौ
1: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
2: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
3: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511-65046
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
5: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा अब दोलखा आसपासका स्थानीय गतिविधिहरू दोलखा उद्योग वाणिज्य संघको सोह्रौं अधिवेशनबाट शरण थापा नेतृत्वको सिंगो प्यानललाई निर्वाचित भएको छ थापा निकटम प्रतिस्पर्धी दिनेश पाठकलाई 103 मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा विजय बन्नुभएको हो थापाले 462 मत प्राप्त गर्दा पाठकले 359 मत प्राप्त गर्नुभएको थियो थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ उपाध्यक्षमा विवेक कुमार खत्री महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ सह महासचिवमा सुरेश उप्रेती सचिव अनिल कुमार रिजाल कोषाध्यक्षमा रामशरण बस्नेत दलित सदस्यमा प्रकाश नेपाली र महिला सदस्यमा पार्वती भण्डारी निर्वाचित हुनुभएको छ दोलखाको गौरीशंकर गाउँपालिका नम्बर 5 अन्तर्गत पर्ने भोरले तिनेखु सड़क खण्डमा कालोपत्री कार्यलाई प्रभावकारी रूपमा गुणस्तरीय बनाउन 30 दिनका लागि यातायात आगमन पूर्ण रूपमा बन्द गरिएको छ गाउँपालिकाले सूचना जारी गर्दै सड़क विभाग र गाउँपालिकाको समन्वयमा संचालन भइरहेको कालोपत्री कार्यको क्रममा वैशाख 29 गतेदेखि जेठ 27 गतेसम्म उक्त सड़क खण्डमा सवारी साधन पूर्ण रूपमा संचालनमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ देशभरका निर्माण व्यवसायहरू आन्दोलनमा रहेको बेला निर्माण व्यवसाय संघ दोलखाले पनि जिल्ला प्रशासन कार्यालयमा हिजो धरना दिएको छ अत्याधिक मूल्य वृद्धिका कारण निर्माण कार्य अघि बढ़ाउन नसकिएको भन्दै निर्माण व्यवसायहरू आन्दोलनमा उत्रिएको बेला दोलखा निर्माण व्यवसायले धरना दिएको निर्माण व्यवसाय संघका अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो उहाँका अनुसार निर्माण सामग्री तथा इन्धनको अत्याधिक मूल्य वृद्धिका कारण आयोजना कार्यान्वयन प्रभावित भएको भन्दै हिजो जिल्ला प्रशासन कार्यालय अगाडि निर्माण व्यवसाय संघ दोलखाका अध्यक्ष राजेश थापाको नेतृत्वमा प्रशासन कार्यालय पुगेको टोलीले हिजो सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले समक्ष ध्यानाकर्षण पत्र समेत ज्ञापन पत्र समेत बुझाएको थियो रामेछापको सदरमुकाम मन्थलीमा बेसिक ब्यूटी पार्लर सम्बन्धी 3 दिने तालिम शुरू भएको छ उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना मन्थली नगरपालिकाको समन्वय र माझी उत्थान संघ रामेछापको सहजीकरणमा तालिम सञ्चालन गरिएको हो बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले तालिमको उद्घाटन गर्नुभएको हो तालिममा बोटे माझी हायु मुसहर र बनकरिया समुदायको लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र 2081-82 को असोज 10 र 12 परेको अविरल वर्षाका कारण क्षति पुगेको कृषकलाई राहत उपलब्ध गराउने निर्णय गरेसँगै काभ्रे प्लान्चोक जिल्लाका 152 जना कृषकले प्रक्रिया पुर्याएर राहत दावी गरेका छन् खाद्य बालीमा क्षति भएको अवस्थामा प्रतिरोपनी 1500 तरकारी बालीमा प्रतिरोपनी 2500 र फलफूलतर्फ प्रतिरोपनी 5000 रूपियाँ राहत पाउनेछन् अहिले माग गरिएको कृषकहरूको राहत रकम 31,32,400 रूपियाँको छ संकलित निवेदनका 152 कृषकले 808 रोपनी खाद्यान्न बाली नष्ट भएको दावी गरेका छन् 134 रोपनी जमीनमा तरकारी बाली क्षति भएको दावी गरिएको छ त्यस्तै 310 रोपनी क्षेत्रफलमा फलफूल र 250 वर्ग मिटरको संरचनामा क्षति पुगेको दावी गरिएको छ अब आजको मौसम सम्बन्धी जानकारी हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली पहाड़ी र तराईका भूभागमा आंशिक बादल लाग्नेछ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा आगामी 1.5 गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा शुरू गरिने। पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई बचतकर्ताको रकम फिर्ता। देशभर प्रत्येक दिन 104 वटा भन्दा बढ़ी सवारी दुर्घटना हुँदा दैनिक औसत 7 जनाको मृत्यु। अनावश्यक कारणले खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारीको दरबन्दी कटौती। र दलाखा उद्योग वाणिज्य संघको 16 अधिवेशनबाट सना थापा नेतृत्वको सिंगो प्यानललाई निर्वाचित। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी डिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98 5 10 54 160 98 44 46 55 70 र 0 49 4 21 5 84 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार

0: तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: आज त मेरो जन्मदिन हो नि, के काट्नु पर्छ है मम्मी?
10: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
11: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
12: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
12: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
12: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
12: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851387806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
13: यो रेडियो सैलुङको समय सूचक हो।
14: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रममा आजको पत्रपत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेको विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल जेठ महिनाको 2 गते शनिबार आज प्रकाशित पत्र पत्रिकाले घरबाट निस्कने मध्ये 7 जना बेलुका फर्कन पाउँदैनन् कारण सड़क दुर्घटना, 25,000 दरबन्दी कटौती, समस्याग्रस्त सहकारी छानबिन समितिले जेठ 4 देखि रकम फिर्ता, 100 रूपियाँ भन्दा बढ़ीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, गल्ती गरेको प्रमाणित भए सरकारले छाड्दैन पूर्व गृहमन्त्री गुरूङ लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। घरबाट निस्किएका मध्ये 7 जना बेलुका घर फर्कन पाउँदैनन् कारण सड़क दुर्घटना। संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले बुधबार समितिको बैठकमा सड़क दुर्घटना सम्बन्धी डरलाग्दो तथ्याङ्क प्रस्तुत गर्नुभयो। बैठकमा उहाँले भन्नुभयो, घरबाट निस्कने मध्ये 7 जना नेपाली बेलुका घर फर्कन पाउँदैनन् कारण हो सड़क दुर्घटना। यो तथ्याङ्कले मुलुकमा भइरहेको सड़क दुर्घटना र त्यसले निम्त्याइरहेको मानवीय क्षतिलाई उजागर गरेको छ। गजुरेलले नेपाल प्रहरीको तथ्याङ्ककै आधारमा नेपालमा सड़क दुर्घटनाको भयावह अवस्था प्रस्तुत गर्नुभएको हो। प्रहरीका अनुसार देशभर प्रत्येक दिन कम्तीमा 104 दुर्घटना हुन्छन् जसमा 7 सर्वसाधारणले ज्यान गुमाउँछन् भने 18 जना गम्भीर घाइते हुन्छन्। ज्यान गुमाउने मध्ये अधिकांश 25 वर्ष माथिका पुरूष छन्। गम्भीर घाइते हुनेहरू पनि सोही उमेर समूहका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफले ले सड़क दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ़दै गएको बताउनुभयो। उहाँका अनुसार अधिकांश दुर्घटनामा मृत्यु हुने युवा नै छन्। पछिल्ला दिन सवारी दुर्घटना हुने दर बढ़दै गएको देखिन्छ। हाम्रो तथ्याङ्क अनुसार प्रत्येक दिन दुर्घटनामा औसत 7 जनाले ज्यान गुमाउँछन् भने 18 गम्भीर घाइते हुन्छन्। दुर्घटनामा ज्यान गुमाउने अधिकांश युवा छन्। 2077-78 यता 5 वर्षमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको तथ्याङ्क डरलाग्दो अवस्थामा रहेको उहाँले बताउनु भएको छ। यस अवधिमा 188,474 सवारी दुर्घटना भएकोमा 12,777 जनाको ज्यान गएको छ। त्यस्तै 32,604 जना घाइते हुनुभएको तथ्याङ्कमा उल्लेख गरिएको छ। तथ्याङ्क अनुसार सड़क दुर्घटनामा मधेस, लुम्बिनी र कोशी प्रदेशमा सबैभन्दा धेरै मृत्यु हुने गरेको छ। 5 वर्षमा मधेसमा मात्रै 2,748 जनाको ज्यान गएको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। 25,000 दरबन्दी कटौती। सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिका 22 वटा मन्त्रालय घटाएर 18 वटा कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरीसँगै करिब 25,000 कर्मचारीको दरबन्दी कटौती हुने भएको छ। सरकारले फजुल खर्च कम गरी अनावश्यक कार्यालय र कर्मचारीको दरबन्दी घटाउने उद्देश्यसहित 22 मन्त्रालयबाट घटाएर 18 मन्त्रालय कायम गरेको छ। त्यस्तै सरकारले अनावश्यक कार्य जिम्मेवारीमा दोहोरो र तिहेरोपन भएका करिब 550 वटा कार्यालय खारेज गर्ने तयारी गरेको छ। ती मन्त्रालय र कार्यालय खारेज हुँदा करिब 25,000 कर्मचारीको दरबन्दी कटौती हुने अनुमान गरिएको छ, जसमा कार्यालय सहयोगदेखि सचिवसम्मका दरबन्दी कटौती हुने बताइएको छ। समान काम र समान कार्य प्रकृति भएका मन्त्रालय गाभेर एउटै बनाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। एक सय रूपियाँ भन्दा बढ़ीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक। सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ी सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामान भन्सार उठाएको विषय अव्यवहारिक भन्दै डायरी रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद भुयाल र टेकेन्द्र प्रसाद ढुंगानाको इजालसले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्त कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रूकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई क्षेत्र मधेस
क्षेत्रका सीमामा कडाई हुन थालेको थियो। यो खबर आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। समस्याग्रस्त सहकारी छानबिन समितिले जेठ चारदेखि रकम फिर्ता गर्ने। समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यसहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ चार गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमै शुरू गर्ने भएको छ। समितिले पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिने समितिले जनाएको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार धेरै बचतकर्ता प्रभावित भएको शिव शिखर सहकारी र कान्तिपुर सहकारी लगायतका सहकारीबाट रकम फिर्ता प्रक्रिया अघि बढ़ाइनेछ। पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिने तथा त्यसपछि थप चरणमा रकमको सीमा निर्धारण गरी अन्य बचतकर्तालाई पनि क्रमशः राहत उपलब्ध गराइने योजना रहेको समितिले जनाएको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। गल्ती गरेको प्रमाण भए सरकारले छोड्दैन पूर्व गृहमन्त्री सुदन गुरूङ। तत्कालीन गृहमन्त्री तथा सांसद सुदन गुरूङले आफू विरूद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताउनु भएको छ। यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै पनि हालतमा नजुगाउने र कार्यवाही गर्ने भन्नुहुँदै उहाँले आफूले कुनै पनि गलत काम नगरेको दावी गर्नु भएको छ। पत्रकारहरूसँग कुरा गर्नुहुँदै गुरूङले भन्नुभयो, हाम्रो सरकारले कसैलाई पनि छाड्दैन, हाम्रो श्रम मन्त्रीलाई त छाडेन भने मलाई झन् कुनै हालत छाड्दैन। पहिलेका दलहरू जस्तो यताउति म्यानिपुलेट गरेर वासिङ मेसिनमा धोएर ल्यायो भन्ने हाम्रो हुँदैन। गुरूङले समिति गठन हुनु अघि नै दलका प्रमुख नेताहरूलाई आफूलाई कुनै गलत काम त छैन नि भनेर प्रश्न गरेको समेत बताउनुभयो। उहाँले थप्नुभयो, नेताहरूले गलत गरेको पाइए कारवाही हुन्छ भनेर पहिल्यै सचेत गराइसक्नु भएको छ। म ढुक्क छु, मेरो कुनै गल्ती छैन। यसैबीच रासोका नेत्री एरिजा गुरूङले शुक्रबार नेपाली उत्पादनमा आधारित महिलाहरूको लागि सञ्चालन गरिएको कपड़ा पसल चीनको उद्घाटन गर्नु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। जेएनजी संघको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध। संविधान संशोधनको लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग यसअघिको सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। संविधान संशोधनका विषयमा सुझाव संकलनको लागि कार्यदलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जेएनजी आन्दोलनकर्ताहरूले अघिल्लो सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 5 अन्तर्गत पर्ने बोहोरले तिनेखु सड़क खण्डमा कालोपत्री कार्यालय प्रभावकारी र गुणस्तरीय बनाउन 30 दिनका लागि यातायात पूर्ण रूपमा बन्द गरिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै सड़क विभाग र गाउँपालिकाको समन्वयमा सञ्चालन भइरहेको कालोपत्री कार्यमा कार्यक्रममा वैशाख 29 गतेदेखि जेठ 27 गतेसम्म उक्त सड़क खण्डमा पूर्ण रूपमा सवारी साधन आगमनमा प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ। देशभरका निर्माण व्यवसायहरू आन्दोलनमा रहेको बेला निर्माण व्यवसाय संघ दोलखाले पनि जिल्ला प्रशासन कार्यालयमा धरना दिएको छ। अत्याधिक मूल्य वृद्धिका कारण निर्माण कार्य अघि बढ़ाउन नसकिएको भन्दै निर्माण व्यवसायहरू आन्दोलनमा उत्रिएको बेला दोलखाका निर्माण व्यवसायहरूले धरना दिएको निर्माण व्यवसाय संघ दोलखाका अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो। उहाँका अनुसार निर्माण सामग्री तथा इन्धनको अत्याधिक मूल्य वृद्धिका कारण आयोजना कार्यान्वयन प्रभावित भएको भन्दै हिजो जिल्ला प्रशासन कार्यालय अगाडि धरना दिएको हो। निर्माण व्यवसाय संघ दोलखाका अध्यक्ष राजेश थापाको नेतृत्वमा प्रशासन कार्यालय पुगेको टोलीले हिजो सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले समक्ष यसबारेमा ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको छ।
रामेछापको सदरमुकाम मन्थलीमा बेसिक ब्युटी पार्लर सम्बन्धी 30 दिने तालिम शुरू भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना मन्थली नगरपालिकाको समन्वय र माझी उत्थान संघ रामेछापको सहजीकरणमा भएको तालिममा बोटे माझी हायु मुसर र बनकरिया समुदायको व्यक्तिहरूको सहभागिता रहेको बताइएको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र 2081 को असोज 10 र 12 परिकविरल वर्षाका कारण क्षति पुगेका कृषकहरूका लागि राहत उपलब्ध गर्ने निर्णय गरेसँगै काभ्रे प्लाञ्चोक जिल्लाका विभिन्न पालिकामा 152 जना कृषकले प्रक्रिया पुर्याएर राहत दावी गरेका छन्। खाद्य नाबालीमा क्षति भएको अवस्थामा प्रति रोपनी 1500 तरकारी बालीमा प्रति रोपनी 2500 र फलफूल तर्फ प्रति रोपनी 5000 रूपियाँ राहत पाउने व्यवस्था गरिएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।

0: हामीलाई चाहिँ नि जो हो केही कुची चाउने छ भनेदेखि देवसिंह ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के कुची चाहिँ लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र
1: हार्दिक निमन्त्रणा
2: राष्ट्रिय लोक भजन चुड़का संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।
1: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलकप्रसाद शिवाकोटी 9854045634, कृष्णबहादुर शिवाकोटी 9869674107, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 9852249351, सचिव शिवहरि पोखरेल 9860664429, कोषाध्यक्ष बाबुराम शर्मा 9944061155।
2: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9854045634। राष्ट्रिय लोक भजन चुड़का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा।
1: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना

0: जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
2: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
1: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
3: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
4: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840-88-86-92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
6: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
6: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-0000-825 र 9914-42-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
7: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
7: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
8: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
7: पहिलो दाँतलाई चम्काउने,
8: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
7: दाँतमा हिरा राख्ने,
8: सुनको खोल राख्ने
7: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने,

0: मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एक मात्रै डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
1: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301872 र 9855120607।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्ले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
6: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैँ लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
5: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
7: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
7: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804087766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: यो त गजब भयो नि।
3: के गजब भयो?
2: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
3: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
4: हिमाल टेन्ट्स, फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855073409, 9855073409।
5: होइन दाई, यो कौशीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
6: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
5: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रतबन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
5: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
7: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
5: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
7: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
5: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
7: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
5: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
7: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495905065 र मोबाइल नम्बर 9849385022। होटल दरबार पार्टी प्यालेस एण्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
13: अब के छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
12: त्यहाँ चाहिँ के हुन्छ नि?
13: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
7: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
14: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
12: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
15: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
16: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
17: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
18: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
19: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
16: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
19: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
16: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California. Extreme energy drink.
1: कतिवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोट को पुरानो पूजा सामग्री पसल
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर

0: के एक्ले एक्ले बोल्दै हिँडिरहेकी छौ।
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रामा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
3: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 20 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।

0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: एही आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ।

0: हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस सरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848173107 र 9855005019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाथा।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर? सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।

0: राम आज चाहिँ भन्छ भन्ने क्या दाजुभाइ
1: हजुर
0: हामीलाई चाहिँ नि जो हो केही कुचिस आउने छ भनेदेखि देवसिंह ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के कुचिसा लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अहिलेदेखि भनेका कुरा यो साँचै नि हो र त अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र
2: हार्दिक निमन्त्रणा
3: राष्ट्रिय लोक भजन सुरका संरक्षण प्रतिष्ठान नेपाल दुलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।
2: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी हरियाल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9845 45634, कृष्णबहादुर शिवाकोटी 9869 64 71 07, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 9812 49 351, सचिव शिवहरि पोखरेल 9860 64 34 29, कोषाध्यक्ष बाबुराम शर्मा 9844 061 155।
3: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9845 45 634। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथरोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनाक, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: हार्दिक निमन्त्रणा।
1: दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरप डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
7: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
7: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
9: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
10: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
2: हार्दिक श्रद्धाञ्जली। एस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्णबहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ।
11: अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। हार्दिक समवेदना। रामकोट समाज सेवा समिति का सदस्य रामप्रसाद नेउपानी को यही मिति 2083 साल वैशाख 20 गते का दिन 57 वर्ष को उमेर में भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ी में दिवंगत आत्मा को चिर शांति को कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक संतप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार भीमेश्वर नगरपालिका 6 रामकोट दोलखा।
12: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा को सूचना।
13: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पताल ने विभिन्न सेवा संचालन शुरू कर सकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
14: हाम्रा सेवाहरू
12: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
14: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
13: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
14: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
12: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
14: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
12: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पाडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हौ मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पीतल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087066।
0: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एकाठे यो त गजब भयो नि
1: के गजब भयो
0: अब होटल रेस्टुरेन्ट पार्टी प्यालेस क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल सेफिङ डिश प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त
1: हजुर हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा
2: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस पाटन औद्योगिक क्षेत्र लगनखेल ललितपुर फोन नम्बर 9855103409 9855103409
3: होइन दाई यो कौचीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि
4: के हुनु नि नानी बहिनीको बिहे पनि नजिकै आइसक्यो सबै कुराको तयारी पनि भइसक्यो तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि
3: ए दाई त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू विवाह व्रत बन्ध जन्मदिन बेबी सावर सभा गोष्ठी छेवार पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्कुट हल
3: फोटो र भिडियो सुहाउने खालको सजावट स्टेज माला गुलाब लाइटिङ पर्दा आदिको व्यवस्था
5: नेपाली इन्डियन चाइनिज खानाको परिकार
3: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था
5: डिजे सेट माइक्रोफोन स्पिकर प्रोजेक्टर आदिको व्यवस्था
3: पाहुनाको सुरक्षाका लागि गार्ड इमर्जेन्सी निकास फायर सेफ्टीको व्यवस्था
5: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था
3: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता
5: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849383522 होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर चरीकोट सादो बाटो दोलखा
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: कस्तो दाँत दुखेको गिया पनि सुन्या बुढी मलाई धामीकोमा लैजा भन्या
11: अब के गर्छ धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई
12: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने

0: दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
1: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
2: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
7: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: छतीवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन हो।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
5: के हुनु नि अभि? मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
11: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
12: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
13: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
11: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9841808542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पाटी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पाटी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9808-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।

0: लामो आज त्यही भन्छौ भन्ने क्या दाजुभाइ
1: हजुर
0: हामीलाई चाहिँ नि जो हो केही कुचिस्टा हुनेछ भनेदेखि देवसिंह ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खै बगेका हुन्छन् अरे कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ के कुचिस्टा लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र
1: अहिले
0: पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि यस्तो हुँदो रहेछ र
2: हार्दिक निमन्त्रणा
3: राष्ट्रिय लोक भजन सुरका संरक्षण प्रतिष्ठान नेपाल दुलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं।
2: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, हुमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9854045634, कृष्णबहादुर शिवाकोटी 9869764107, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 9852249351, सचिव शिवहरि पोखरेल 9860664429, कोषाध्यक्ष बाबुराम शर्मा 9944061155।
3: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरिकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9854045634। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दुलखा।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथरोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840593924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: हार्दिक निमन्त्रणा।
1: दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।

0: अनुरोधक दीप जनवन कार्यालय दोलखा।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511 65046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440300282।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर संख्या 40, डिप्लोमा इन फार्मेसी शीर संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हार्दिक श्रद्धाञ्जली। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धुकुल समाज परिवार।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, साधो बाटो चरीको दोलाखा।

0: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी, लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने,
0: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
2: नयाँ दाँत राख्ने,
0: बाल दन्त उपचार,
2: किराले खाएको दाँतको जरेदेखिको उपचार,
0: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।

0: छौ
1: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भन्दियो त सकिगो नि
2: हेर हेर इन्का मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
3: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 38 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
2: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
3: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: अरे यही थियो त, कहाँ सरेज आजकल?
5: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
5: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
5: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
8: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
5: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
8: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सातो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिरसल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844649608 9844649608।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
11: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
12: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार, चरीकोट, दौलखा। सम्पर्कको लागि 9841 57 70 69।
13: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
14: होइन दाई, यो कौसीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
15: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
14: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगढ छँदैछ नि।
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
14: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
16: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
14: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
16: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
14: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
16: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
14: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
16: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495905065 र मोबाइल नम्बर 9849385052। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट 7 बाटो, दोलखा।
17: नमस्ते डाक्टर सर।
18: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
17: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
18: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
17: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
18: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
17: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
18: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
17: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
18: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
19: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

खबरमा अब पूरा खबर। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटौल सड़क खण्ड विस्तारको काम अन्तिम चरण पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। नागढुङ्गा दौबिसे तथा नारायणघाट बुटौल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीले आयोजनाका धेरैसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो। अहिले फिनिशिङ, ट्राफिक सेफ्टी, सर्विस लेन तथा केही सहायक संरचनाका निर्माणको काम मात्र बाँकी रहेको छ। महानिर्देशक जयसीले अब दाउने क्षेत्रमा विगत वर्षामा जस्तै बाटो अवरूद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउनेमा अहिले एकतर्फी दुई लेनको रिपेभमेन्ट सम्पन्न भइसकेको छ र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको उहाँले बताउनुभयो। जेठ 15 गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखेको उहाँको भनाइ छ। नारायणघाट बुटौल सड़क खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए। भारतको मौसम विभागले यो वर्ष औसत मितिभन्दा 6 दिन अघि मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसून मे 26 तारीकमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो। केरलामा मनसून प्रवेश गर्ने औसत मिति जून 1 तारीक रहेकाले 6 दिन अघि नै मनसून प्रवेश हुने सम्भावना देखिएको छ। विभागले मे 26 को 4 दिन अघि वा 4 दिन पछिका कुनै पनि दिन मनसून भित्रने बताएको छ। केरलामा जून 1 तारीकमा मनसून भित्रदा नेपालमा आइपुग्ने मिति जून 13 तारीक हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसून फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकाले अहिले प्रष्ट भन्न सक्ने अवस्था भने छैन। गएको वर्ष नेपालमा मनसून औसत मितिभन्दा 15 दिन अगाडि अर्थात मे 29 तारीकमै प्रवेश गरेको थियो। विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा हिजोदेखि शुरू भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानून सम्बन्धी 3 दिने सम्मेलनमा स्पष्ट कानूनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्ताइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानून तर्जुमा गरिनुपर्नेमा जोड़ दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित भए पनि पर्याप्त कानूनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाइ छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराशोर ढुङ्गानाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानून जटिल भनेर सामान्य नागरिकले बुझ्न नसक्ने अवस्था आएको बताउँदै सरल भाषामा कानून मस्यौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 जना बाल बालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका मध्ये 10 वर्षभन्दा माथिका 14 जना बाल बालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधासहित निशुल्क पढ़ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा 61 जना बाल बालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बाल बालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न थालेका छन्। महानगरले प्याप्सन अन्तर्गत 10 र एनप्याप्सन अन्तर्गत 3 विद्यालयसँग सम्झौता गरेको छ।

0: अभिभावक मनोज महतोले आफ्ना बालबालिकाले राख्छन् उज्यालो सुन्दै गर्नुहोला।
1: उपकरण बन्द गरौं, टेलिभिजन, वाशिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर

0: फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आफ्नो नाम दुरूपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। कार्यालयले विज्ञप्ति निकालेर दैलेख जिल्लाको दुल्लु नगरपालिका नम्बर 12 का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ। कार्यालयका अनुसार कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी पूरा गरिरहेका राष्ट्र सेवा कर्मचारीलाई भय र त्रास सृजना गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्काउने गतिविधि निन्दनीय र असह्य रहेका छन्। घटना सार्वजनिक भएपछि प्रकाश खड्कालाई तत्काल कानूनी दायरामा ल्याई आवश्यक कार्यवाही अघि बढ़ाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कड़ा निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ। धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 होवाङमा वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागू औषध लुकाइरहेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले तामाङको घरबाट एउटा भरूवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका तामाङ लागू औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारीखमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकी लगत्तै रूसी राष्ट्रपति कार्यालयले मे 19 र 20 तारीख अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चीनिया समकक्षी शी जिनपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा भनिएको छ। पुटिन र शीले प्रमुख अन्तर्राष्ट्रिय राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको उल्लेख छ। भ्रमणले युक्रेन रूस द्वन्द्व लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्ने जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। अमेरिकाका समित पटेलले 83 र सेहान जयसूर्यले 50 रन बनाए। नेपालका दिपेन्द्र सिंह एरीले 4 विकेट लिए। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 33 ओभर 3 बलको खेल सकिँदा 1 विकेट गुमाएर 174 रन बनाएको छ। नेपाल जीत नजिक पुगेको छ। नेपालसँग 79 बल बाँकी छ भने 22 रनको खाँचो छ। त्यस्तै 1 विकेट मात्र क्षति भएकोले नेपाल जीतको नजिक पुग्दै गएको छ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पर्सी 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसून भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड़। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लीग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
5: साम
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिन न अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक संतप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्णबहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। छोरल्प अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्प अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ श्री संख्या 40, डिप्लोमा इन फार्मेसी श्री संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा श्री संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी श्री संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: अरे यही थियो त, कहाँ सरेज आजकल
0: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गर्ने।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
8: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
8: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।

0: सकेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी, नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793। सादो बाटो चरीकोट दोलाधा।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
0: यो रेडियो सैलुङको समय सूचक हो।
3: अहिले अपराह्नको 4 बजेको छ।

अपरान्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सिरफिरमा म तारा देवी बस्नेतको नमस्कार। तपाई समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न, उपाधि भारतका राहुल गुरूङले जित र दोलखाको सदरमुकाम चरीकोटमा अल्जाइमर तथा मनोपरामर्श सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको आयोजना लगायतका स्थानीय प्रसंग सहित पार्टी विभाजनको दिशामा गइरहेको नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको दावी जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशामा गइरहेको बताउनु भएको छ। कांग्रेस कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको कांग्रेस वृहत एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठीमा बोल्नुहुँदै खड्काले यस्तो बताउनु भएको हो। उहाँले अहिले पार्टीको विषयलाई लिएर सानेपामा रहेको केन्द्रीय कार्यालय र बाहिर रहेका आम कार्यकर्ता बीच ठूलो खाडल देखिएको बताउनुभयो। सानेपामा भएको कांग्रेस र बाहिर रहेको कांग्रेसलाई एक ठाउँमा नपुर ल्याउने हो भने पार्टी विसर्जनको दिशामा जाँदैछ। उहाँले भन्नुभयो, उहाँले वर्तमान नेतृत्वतर्फ संकेत गर्नुहुँदै देशी विदेशी षड्यन्त्र मार्फत कांग्रेसलाई विभाजनको बाटोतिर लैजाने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। साथै खड्काले वर्तमान पार्टी नेतृत्वभित्र अहंकार मौलाएको आरोप लगाउनु भएको छ। व्यक्तिगत अहंकार र स्वार्थले संगठनलाई क्षति पुर्याएको उहाँले दावी गर्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा एमाले भित्र यति बेला नेतृत्व परिवर्तनको बहस सुलिएको छ। त्यसका लागि विशेष महाधिवेशनको माग उठेको छ। पार्टीको नेतृत्व शैली, निर्णायक प्रक्रिया, संगठन सञ्चालन र राजनैतिक कार्यदिशालाई लिएर असन्तुष्ट नेताहरूले विशेष महाधिवेशनको माग गर्दै देशव्यापी रूपमा हस्तक्षेप अभियान थालेपछि एमाले भित्र नयाँ राजनैतिक तरंग सिर्जना भएको हो। हस्तक्षेप अभियानको नेतृत्व युवाले लिएका छन्। पछिल्लो संसदीय निर्वाचनमा पराजयको कारण पार्टी नेतृत्व हो भन्ने भाष्यको प्रभावमा एमाले पंक्ति परेको छ। तर सो पार्टीका निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बाले आम निर्वाचनमा पार्टी पराजयको जिम्मा पार्टी अध्यक्ष केपी शर्मालाई मात्र दिन नहुने उल्लेख गर्नु भएको छ। उहाँले भन्नुभयो, पार्टीको तल्ला तहदेखि नै संरचना दोस्त हुनुमा पार्टी अध्यक्ष केपी शर्मा ओली मात्रै दोषी होइनन्। केन्द्र, प्रदेश, जिल्ला र जनसंगठनका गुटलाई अघि बढ़ाउने नेता पनि दोषी हुन् उहाँले भन्नुभयो। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जोशीले जानकारी दिनुभयो। नागढुङ्गा, नौबिसे तथा नारायणघाट बुटोल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको हो। प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एकवटा सचिवलाई धाक धम्की दिने प्रकाश खड्का पक्राउ पर्न भएको छ। सुरुखेतको वीरेन्द्र नगरपालिका छ वीरेन्द्र चोकर भई हाल काठमाण्डुको शंखमूल बसिरहनु भएका 22 वर्षीय खड्का काठमाण्डुबाट पक्राउ पर्न भएको हो। खड्कालाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिषद काठमाण्डुका प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयो। खड्काले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट हुँ भन्दै दैलेखको डुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई टेलिफोन गरेर निकै अश्लिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडियो सामाजिक सञ्जालमा छाएको छ। शनिबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खड्कामाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएको थियो। दोलखाका 9 वटा नै पालिकाले वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी ज्येष्ठ नागरिक
का लागि विभिन्न कार्यक्रम गरिरहेको पाइएको छ। जिल्लाका सबै पालिकाहरूले हरेक वर्षको नीति तथा कार्यक्रममा नै ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने उल्लेख गर्दै बजेटको समेत व्यवस्था गर्ने गरेको पालिकाहरूको भनाइरहेको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही ज्येष्ठ नागरिकहरूलाई पालिकाले ज्येष्ठ नागरिकको लागि कस्तो कस्तो कार्यक्रमहरू गरिरहेका छन् भनेर सोधेका छौं।

0: अर्जुनबहादुर थापा, रेशम नगर पालिका 3, ज्येष्ठ नागरिक संघ जिल्ला संघको सचिव र हामीले चाहिँ यो नगरपालिकामा भएको नाताले, नगरपालिकावासी भएको नाताले वडा कार्यालयबाट पनि केही सहयोग प्राप्त भएको छ, 30,000-50,000 सामान्य, अनि नगरपालिकाबाट पनि समन्वय गरेर मेयरको मेयर कार्यकारी अधिकृत त्यहाँका स्टाफहरूसँग सरहरूसँग समन्वय गरेर हामीले गर्नुपर्ने कामहरू अब केही यतिसम्मको बजेटमा गर्नुहोस् न त दिनुहुन्छ, हामीलाई स्वीकृति दिनुहुन्छ। अनि त्यही अनुसारले अस्ति भर्खर मात्रै वडा कार्यालय वडा नम्बर 3 50,000 रुपियाँ दिनुभएको छ, अनि त्योबाट चाहिँ हामीले 3 नम्बर वडाका 80 काटेका वृद्धहरूलाई लौरो वितरण गर्यौं। मुख्यत हामी जे गर्छौ नगरपालिका र वडाकै बजेटबाट हो।
1: चन्द्रबहादुर विश्वकर्मा, लौरो दिने पैसो पनि दिन्थे, हजार दिन्थे, त्यसरी अहिले छैन।
2: प्रेम खाती विश्वको लागि अब पहिला पहिला त अलिअलि अब लौराहरू यताउति वितरण गरिरहेको थियो होइन, यस वर्ष चाहिँ अलिअलि दिएको छैन। अब दिने
3: थरसरी भनेका सबै विजय छन् भोराभोरी जुमैका, अब अहिले बुढाबुढी चाहिँ गाउँमा छन्। वालले त केही त्यति केही पनि गरेका छैन, अनि परार चाहिँ एकपल्ट यो हाम्रो तारा अध्यक्षले एउटा पानी खाने भाँडा चाहिँ झिकाएर हामी वृद्धहरूलाई दिएको थियो, त्यही हो। अरू वार्डबाट चाहिँ हामीले केही सुविधा दिउँ।
4: सामुदायिक पहुँचका लागि
5: अब बाँकी प्रसंगहरू। दोलखामा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका राहुल कुरुङले जित भएको छ। दोलखा चेस होमको आयोजनामा भएको प्रतियोगिताका विजेता भारतका राहुल कुरुङ हुनु भएको हो। विजेतालाई 1,71,500 रूपियाँ पुरस्कार वितरण गरिएको छ। प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा संयोजक गोविन्द श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख केशव नारायण मानन्दर, मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार थोकर, राजु ताम्रकार तथा वरिष्ठ पत्रकार गोविन्द रेग्मी लगायतले विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो। प्रतियोगितामा 8 राष्ट्रका खेलाड़ीहरूको सहभागिता रहेको थियो। दोलखाको सदरमुकाम चरीकोटमा अल्जाइमर्स तथा मनोपरामर्श सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ज्येष्ठ नागरिक संघ दोलखाका अध्यक्ष रामदास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति चौलागा स्मृति प्रादेशिक अस्पताल दोलखाका डाक्टर दिवास अधिकारीले अल्जाइमर्सको बारेमा जानकारी गराउनु भएको थियो भने छोरोल्पा जनरल अस्पतालका डाक्टर सतीश निरौलाले ज्येष्ठ नागरिक मखुने समस्याको बारेमा जानकारी गराउनु भएको थियो। जिल्ला ज्येष्ठ नागरिक संघ दोलखाको आयोजना र भीमेश्वर नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष एवं वडा प्रवक्ता तारना चौलागाई, वडा नम्बर 1 वडा अध्यक्ष माधव थामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो। पौराखी कृषि सहकारी संस्था दोलखाले ऋणको सामा ब्याज तथा ब्याज नतिर्ने ऋण शेर सदस्यहरूलाई तत्काल तिर्न अनुरोध गरेको छ। सहकारीले साबिको स्वर्ण आर्जन साना किसान कृषि सहकारी संस्था, चोथाङ पशुपालन सहकारी संस्था को संयुक्त जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चिताम थली साना किसान कृषि सहकारी संस्थाबाट विभिन्न शीर्षकमा ऋण लिनुभएको शेर सदस्यहरूलाई ऋणको सामा तथा ब्याज नियमित तिर्न अनुरोध गरेको हो। सिन्धुपाल्चोकको जलबिरेमा किर्जन्य रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। बलिफु गाउँपालिका नम्बर 1 जलबिरेमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यकर्मी, स्वयंसेविका, विद्यार्थी, नागरिक समाज तथा जनसमुदायको लेख्ने उपस्थितिमा किर्जन्य रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। दुई हजार 83 वैशाख 12 र 13 गते परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पुगेको अनुमानित क्षतिको विवरण काभ्रेको पनौती र बेथन चोकले गाउँपालिकाले बुझाएको छ। दुलीखेल नगरपालिकाले भन्ने अझै क्षतिको विवरण तयार गरेको छैन। बेथन चोक गाउँपालिका नम्बर 1 600 रोपनी क्षेत्रफलमा 80 मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ। करिब 65 लाख रूपियाँ बराबरको उत्पादनमा क्षति पुगेको कृषि शाखा प्रमुख दिपेन्द्र पन्तले शाखाले जनाएको छ। त्यस्तै पनौती नगरपालिकाले आलु 43,26,00,000 रूपियाँ बराबरको क्षति भएको विवरण बुझाएको छ। हवस् त अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
7: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
6: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
7: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
8: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
9: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
10: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
9: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
10: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-57-93-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
11: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840-88-86-92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
12: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आदि चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
12: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
7: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक, डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
12: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98640000825 र 98142412। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलाखा।
13: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
14: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
13: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
15: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
16: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 98440081172 र 98511206।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक संतप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्णबहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
1: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भने

0: कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नानु हजुर भाइलाई टाढा लान लागेको किन र नानु?
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गरौँ।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
4: हैन दाई, यो कौसीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
5: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
4: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी साउर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
4: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
6: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
4: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
6: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
4: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
6: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
4: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
6: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 049-590-065 र मोबाइल नम्बर 98-49-38-50-22। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट 7 बाटो, दोलखा।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: कस्तो दाँत दुखेको, गिरा पनि शून्य छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
12: अब के छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
11: त्यहाँ चाहिँ के हुन्छ नि?
12: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।

0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
1: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दोलखा सम्पर्कको लागि 98 41 57 70 69
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैनापोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
4: हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिजियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: खटीवड़ा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा

हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: Brum, brum.
1: उकालीमा पनि हजुर मोटर जादो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठी होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
3: ए साथी हो कसैले थाहा छ त
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पाटी खोलाको
4: हो नि गुरुमा त्यहाँ टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पाटी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा
4: यो रेडियो सैलुङको समय सूचक हो यति बेला साँझको 6 बजेको छ।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँले समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। नेपाली कांग्रेसमा सभापति गगन थापा र पूर्व सभापति शरबहादुर देउवा पक्षबीच विवाद कायमै। पार्टी विभाजनको डीलमा रहेको पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाई। आज बस्ने तय

0: भएको नेकपा एमालेको सचिवालय बैठक सोमबारसम्मको लागि स्थगित। कम्युनिष्ट आन्दोलन भित्र वैचारिक विचलन र अवसरवाद बढ्दै गएको नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलको धारणा। र चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न ताइवानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। अब समाचार विस्तारमा। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सभापति थापाले गण्डकी प्रदेश स्तरीय भेलामा बोल्नुहुँदै वडा सभापतिले सदस्यता अध्यावधिको काम नगरी अर्कोलाई जिम्मा दिने चेतावनी दिनुभएको हो। त्यसप्रति नेता खड्काले कर्णाली प्रदेशको आयोजनामा नेपाली कांग्रेस वृहत एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै आपत्ति जनाउनु भएको हो। उहाँले थापाले आफ्नो गल्ती अझै नस्वीकारेको भन्नुहुँदै असन्तुष्टि जनाउनुभयो। उहाँले भन्नुभयो, उहाँले पनि गल्ती स्वीकारे म खुशी नै हुन्छु, तर अस्ति गण्डकीमा सुने पार्टीको नेताहरूलाई ललकारी राख्नु भएको रहेछ। पार्टीको वडा सभापतिले अध्यावधिको काम नगरे अर्को मान्छेलाई तोकिदिन्छु, यही हो नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक पार्टी। उहाँले आफूबाट भएको गल्ती स्वीकार्न तयार भएको बताउनुहुँदै विशेष महाधिवेशनकै कारणले कांग्रेस 38 सीटमा खुम्चिएको जिकिर गर्नुभएको हो। नेता खड्काले पार्टी विभाजनको डिलमा रहेको ब्रिफिङ समेत गर्नुभएको छ। आज बस्न तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी सोमबारको लागि सरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सचिवालयको बैठक बस्ने नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भेष्म अधिकारीले जानकारी दिनुभयो। भोलि परेको मदन आश्रय दिवसको तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा पार्टीभित्रको कार्य विभाजनको साथै फागुन 21 को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ। निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ। आईसीसी विश्वकप लीग 2 अन्तर्गत नेपालले जित निकालेको छ। आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। 196 रनको लक्ष्य नेपालले 36.4 ओभरमा 1 विकेट गुमाएर 80 बल बाँकी छँदै भेटाएको हो। नेपाललाई सहजै जित दिलाउन ओपनर कुशल भुर्तेलको मुर्तेले शतकीय पारी खेल्नुभयो। उहाँ 120 रनमा अभिजित रहनुभयो। 118 बल खेल्नु भएको उहाँले 13 चौका र 4 छक्का प्रहार गर्नुभएको थियो। एक दिवसीय उहाँको यो व्यक्तिगत उच्च स्कोर हो। उहाँले यसै मैदानमा 14 फेब्रुअरी 2023 ओमान विरूद्ध 115 रन बनाउनु भएको थियो। त्यस्तै आसिफ शेखले 58 रनको योगदान दिनुभयो भने यसै खेलबाट डेब्यू गर्नुभएको ईशान पाण्डे 20 रनमा अभिजित रहनुभयो।
1: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: नेपाली कांग्रेसका प्रवक्ता देवराज शालिसेले लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठूलो हुने बताउनु भएको छ। उहाँले लोकतन्त्र प्रक्रियाबाट सञ्चालन हुने व्यवस्था भएकाले संस्थागत मर्यादा र विधि विधानलाई सर्वोपरि मान्नुपर्ने बताउनु भएको हो। उहाँले भन्नुभएको छ, आजकल राजनैतिक दलहरूमा होस् वा संसदभित्र एउटा बहस चलिरहेको छ, व्यक्ति ठूलो कि संस्था। हामीले बुझेको लोकतन्त्रमा व्यक्तिका इच्छाहरू प्रक्रियाको अधीनस्थ हुन्छन् र प्रक्रिया सबैको लागि समान हुन्छ। प्रक्रियाले संस्था चलाउँछ किनकि व्यक्ति छेनेको हुन्छ, संस्था स्थिर हुन्छ। व्यक्तिका इच्छा र आकांक्षा प्रक्रिया अधीनमा रहनुपर्ने बताउनु हुँदै उहाँले संस्था स्थिर र व्यक्ति छेनेको हुने उल्लेख गर्नुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरीबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा गरेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै उहाँले आपसी मतभेदहरू समाधान गर्न विश्वव्यापी शान्ति स्थिरता तथा शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न कूटनीतिक सम्वादको अपरिहार्यता रहेको बताउनु भएको हो। संयुक्त राष्ट्र संघको बडापत्र लगायत अन्तर्राष्ट्रिय कानूनमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनु भएको छ। सम्बोधनको क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू राजनैतिक संकटका कारण सबैभन्दा बढ़ी जोखिममा परेका देशहरू खास गरी नेपाल जस्तै अल्प विकास र बहुपरिवेष्टित विकास उन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न उहाँले विश्व समुदायसँग आग्रह गर्नु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यलाई श्रम संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिने कम हुने भए पनि दायित्व भने झनै पर्ने बताउनु भएको हो। उहाँले भन्नुभयो, प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लामा मात्र सीमित नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्छ। जति ठूलो क्षेत्रमा जिम्मेवारी हुन्छ त्यति नै काम देखिँदैन तर दायित्व धेरै हुन्छ उहाँले भन्नुभयो। नेकपाबाट निष्कासनमा पर्नुभएका नेता हरिबोल गजुरेलले कम्युनिष्ट आन्दोलनभित्र वैचारिक विचलन र अवसरवाद बढ़दै गएको बताउनु भएको छ। कम्युनिष्ट आन्दोलनमा समाजका विभिन्न वर्ग र समुदायबाट मानिसहरू प्रवेश गर्ने भए पनि उनीहरूको उद्देश्य चेतना र प्रेरणाले नै राजनैतिक आचरण र भूमिकालाई निर्धारण गर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभएको छ, कम्युनिष्ट आन्दोलनमा समाजका विभिन्न वर्ग र समुदायबाट मानिसहरू प्रवेश गर्छन्। उनीहरू कुन उद्देश्य चेतना र प्रेरणाबाट संगठित भएका हुन् भन्ने कुराले नै उनीहरूको स्थायित्व भूमिका र राजनैतिक आचरण निर्धारण गर्छ उहाँले भन्नुभयो। दोलखाका नौवटै पालिकाले वार्षिक मेती तथा कार्यक्रममा समावेश गरी ज्येष्ठ नागरिकको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। जिल्लाका सबै पालिकाहरूले हरेक वर्ष मेती तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने गरेको सरकारवालाहरूको भनाइरहेको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही ज्येष्ठ नागरिकहरूलाई पालिकाहरूले ज्येष्ठ नागरिकको लागि कस्ता कार्यक्रमहरू गरिरहेका छन् भनेर सोधेका छौं।
4: अर्जुनमार थापा, रेशम नगरपालिका 3, ज्येष्ठ नागरिक संघ जिल्ला संघको सचिव र हामीले चाहिँ यो नगरपालिकामा भएको नाताले नगरपालिकावासी भएको नाताले वडा कार्यालयबाट पनि केही सहयोग प्राप्त भएको छ। 20,000 50,000 सामान्य अनि नगरपालिकाबाट पनि समन्वय गरेर मेयर उपमेयर कार्यकारी अधिकृत त्यहाँका स्टाफहरूसँग सरहरूसँग समन्वय गरेर हामीले गर्नुपर्ने कामहरू अब केही यतिसम्मको बजेटमा गर्नुहोस् न त दिनुहुन्छ, हामीलाई स्वीकृति दिनुहुन्छ। अनि त्यही अनुसारले अस्ति भर्खर मात्रै वडा कार्यालय वडा नम्बर 3 50,000 रुपियाँ दिनुभएको छ। त्योबाट चाहिँ हामीले 3 वडाका 80 काटेका वृद्धहरूलाई लौरो वितरण गर्यौँ। मुख्यत हामी जे गर्छौँ नगरपालिका र वडाकै बजेटबाट हो।
5: चन्द्रबहादुर विश्वकर्मा, लौरो दिने पैसा पनि दिन्थे, हजार दिन्थे त्यसरी, अहिले छैन।
6: प्रेम खाती ज्येष्ठ नागरिकको लागि अब पहिला त अलिअलि अब लौराहरू यताउति वितरण गरिरहेको थियो होइन, यस वर्ष चाहिँ
7: थरसरी भनेका सबै विदेश छन् बुढाबुढी जुमैका। अब अहिले बुढाबुढी चाहिँ गाउँमा छन्, वानले त केही त्यति केही पनि गरेका छैन। अनि परार चाहिँ एकपल्ट यो हाम्रो तारादाता अध्यक्षले एउटा पानी खाने भाँडा चाहिँ झिकाएर हामी वृद्धहरूलाई दिएको थियो, त्यो हो। अरू वार्डबाट चाहिँ हामीले केही सुविधा दिउँ।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
10: तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सके गो नि।
10: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारि कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
11: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
11: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
12: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
12: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
12: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
12: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855127806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
13: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
14: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
12: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511 65046।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सुदूरमुकाम चरिकोटमा राष्ट्रिय लोक भजन चूडका संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जलक प्रसार सेवा कोटीको अध्यक्षतामा 23 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा नरहरि भुयाल, द्वितीय उपाध्यक्षमा कुमार बस्नेत, महिला उपाध्यक्षमा रचना उप्रेती, सचिवमा डमर बहादुर आचार्य, सहसचिवमा नारायण शिवाकोटी, कोषाध्यक्षमा रामबहादुर रिग्मी र सहकोषाध्यक्षमा पार्वती बस्नेत चयन हुनुभएको छ। पदेना सदस्यमा रुद्र बहादुर थपलिया चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा गोपिनी खड्का, दुर्गा पाठक, शिवा भक्तम आचार्य, शिवप्रसाद शिवाकोटी, दुर्गा प्रसाद शिवाकोटी, जगत बहादुर आचार्य, वीरेश रेग्मी, भीमप्रसाद शिवाकोटे, कृष्ण प्रसाद ओली, टीका प्रसाद खतिवड़ा, राम बहादुर बस्नेत, भवानी भुया प्रसाद भुयाल, निर्मला थामी, कृष्ण बहादुर खड्का, पवित्र भुजेल, लोकनाथ उप्रेती, कृष्ण उप्रेती, मैना नेपाली, चेत लाल फोयाल, रामबहादुर शिवाकोटी, लक्ष्मी बहादुर खड्का र राधिका केसी चयन हुनुभएको छ। राष्ट्रिय लोक भजन चूडका संरक्षण प्रतिष्ठान दोलखाका अध्यक्ष रुद्र बहादुर थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक भजन चूडका संरक्षण प्रतिष्ठान बागमती प्रदेश कमिटिका अध्यक्ष गोविन्द नेपाल, भीमेश्वर नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष हरिशरण शिवाकोटे, लोक भजन चूडका संरक्षण प्रतिष्ठान बागमती प्रदेश कमिटिका वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, सचिवालय सदस्य शकुन्तला देवकोटा र प्रदेश कमिटी सदस्य कृष्ण बहादुर शिवाकोटी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। दोलखामा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता को उपाधि भारतका राहुल गुरूङले जित्नु भएको छ। दोलखा चेस होमको आयोजनामा भएको प्रतियोगिताको विजेता भारतका राहुल गुरूङ हुनु भएको हो। विजेतालाई 1,71,500 रूपियाँ पुरस्कार वितरण गरिएको दोलखा चेस होमका अध्यक्ष गोविन्द मान श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार रसिया र नेपालका 3 जना खेलाड़ीहरू क्रमशः देवते तेर्ते र सान्तोन हुनु भएको छ। प्रतियोगितामा 7 राष्ट्रका 140 जना अन्तर्राष्ट्रिय खेलाड़ीहरू सहभागी रहनु भएको थियो। विजय खेलाड़ीहरू 5,02,000 नगद पुरस्कार वितरण गरिएको छ। दोलखाको सदरमुकाम चरिकोटमा अल्जाइमर तथा मनोपरामर्श सम्बन्धी 1 दिने अन्तर्क्रिया कार्यक्रम आज सम्पन्न भएको छ। जिल्ला ज्येष्ठ नागरिक संघ दोलखाका अध्यक्ष रामदास राष्ट्रको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति चौलगाई स्मृति प्रादेशिक अस्पताल दोलखाका डाक्टर दिवासा अधिकारीले अल्जाइमर्सको बारेमा जानकारी गराउनु भएको थियो भने छोरनपा जनरल अस्पतालका डाक्टर सतीश निरौलाले ज्येष्ठ नागरिकमा हुने समस्याको बारेमा जानकारी गराउनु भएको थियो। जिल्ला ज्येष्ठ नागरिक संघ दोलखाको आयोजना तथा भीमेश्वर नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 4 का वडा अध्यक्ष तारणा चौलगाई, वडा नम्बर 1 का वडा अध्यक्ष माधव थामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा भीमेश्वर नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो। सिन्धुपाल्चोकको जलबिरेमा कीटजन्य रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। बैलेफु गाउँपालिका वडा नम्बर 1 जलबिरेमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्य कर्मी, महिला समुदायको स्वास्थ्य कर्मी, स्वयंसेविका, विद्यार्थी, नागरिक समाज तथा जनसमुदायको उल्लेखनीय उपस्थिति सहभागितामा कीटजन्य रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारी दिनुभयो। 2083 वैशाख 12 र 13 गते परेको विरल वर्षाका कारण कृषि क्षेत्रमा पुगेको अनुमानित क्षतिको विवरण काभ्रेको पनौती र बेथनचोकले बुझाएका छन्। धुलेखेल नगरपालिकाले भने अझै क्षतिको विवरण तयार नपारेको बताइएको छ।

0: मेरो देश मेरो जगदम्बास्टमेंट
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। दैलेखको डुनु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गर्दै फोन मार्फत असली भाषा प्रयोग गरी धम्की दिने व्यक्ति पक्राउ पर्नुभएको छ। पक्राउ परेमा सुर्खेत वीरेन्द्र नगर नगरपालिका छ। वीरेन्द्र चोक टोल घर भई हाल काठमाडौँ संघमूल बस्ने 22 वर्षीय प्रकाश खड्का रहनु भएको छ। उहाँलाई जिल्ला प्रहरी परिषद काठमाडौँले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गरी राष्ट्र सेवक कर्मचारीलाई धम्क्याउने भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा पक्राउ पर्नुभएका खड्कामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी परिषदका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो। महतैमा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। लोहरपट्टी नगरपालिका 4 घेउराका खोलामा डुबेर सोइठा बस्ने धनवीर मण्डलको छोरा 19 वर्षीय सिद्धार्थ मण्डलको मृत्यु भएको हो। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार डुबेर अर्थ अशक्त हुनुभएको उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। त्यसै गरी रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका 7 भैसाही स्थित सड़कमा मंगलपुरबाट पर्सतर्फ आउँदै गरेको UP 55 SAA 8091 नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो। नेपाल प्रहरीका केन्द्रीय समाचार कक्षका अनुसार उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटहिमाई गाउँपालिका 5-9 हिटवाका बस्ने 35 वर्षीय श्री भगवत धोबीको मृत्यु भएको हो। त्यसै गरी सितुवनमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 3 लाइन्स चोक स्थित सड़कमा आनन्द मार्गबाट लालचोक तर्फ आउँदै गरेको 92-31 नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परेर सोही महानगरपालिका 4 बस्ने 21 वर्षीय अनिश कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिनुभएको छ। बेजिङमा चिनिया समकक्षी सी जिनपिङसँगको 2 दिने शिखर सम्मेलनपछि फक्स न्यूजसँग कुराकानी गर्नुहुँदै अमेरिकी राष्ट्रपतिले भन्नुभयो, म कोही स्वतन्त्र भएको हेर्न चाहन्न। यसअघि ताइवानका राष्ट्रपति लाई चिङतेले ताइवानको आफूलाई पहिले नै सार्वभौम राष्ट्र मान्ने भएकाले औपचारिक रूपमा स्वतन्त्र घोषणा गर्न आवश्यक नरहेको बताउनु भएको थियो। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ र कानून अनुसार आत्मरक्षाको माध्यम उपलब्ध गराउन बाध्य छ, तर चीनसँगको कूटनैतिक सम्बन्ध कायम राख्न अमेरिकाले यो गठबन्धनलाई सन्तुलनमा राख्नुपर्ने हुन्छ। स्वशासित टापुको बारेमा आफूले कुनै पनि पक्षमा प्रतिबद्धता नजनाएको ट्रम्पले यसअघि नै बताउनु भएको थियो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसमा सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा पक्षबीच विवाद कायमै। पार्टी विभाजनको दिनमा रहेको पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाई, आज बस्न तय भएको नेकपा एमालेको सचिवालयको बैठक सोमबारसम्मको लागि स्थगित। कम्युनिष्ट आन्दोलनभित्र वैचारिक विचलन र अवसरवाद बढ़दै गएको नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गोजुरेलको धारणा, र चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न ताइवानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी।

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्डुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

कि लिनु भन्दा दिनु अझ धन्य हो। पवित्र धर्मशास्त्र बाइबलमा प्रेरितको पुस्तक 20 अध्यायको 35 पदमा उल्लेख गरिएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम साइडबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाई सम्पूर्ण ईसाई तथा गैर ईसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम ईसाई डबलीको यो 92 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम ईसाई डबली दोलखा सदरमुकाम स्थित चरीकोट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका ईसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईले यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radioselung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रिष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबलीय विषयवस्तु, जीवन परिवर्तनका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदाय वा व्यक्तिको अवमूल्यन, अपमान, घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशु ख्रिष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हित सहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी ईसाई गायिका मित्र प्रतिज्ञा लेप्चाको तितो मिठो अनुभव सहितको जीवन गवाही प्रस्तुत गर्न गइरहेका छौं। भारतको दक्षिण सिक्किम स्थित रातोपानीमा जन्मनुभएका लेप्चाजूले गायन मार्फत सुसमाचारीय क्षेत्रमा जीवन व्यतीत गर्दै आउनु भएको छ। एक ईसाई वातावरणमा हुर्केर बाल्यकालदेखि नै गायन क्षेत्रमा सेवारत रहनुभएका प्रतिज्ञा लेप्चाज्यू विगत एक दशकभन्दा बढ़ी समय अवधिदेखि निरन्तर यस यात्रामा हुनुहुन्छ। बाल्यकालदेखि नै जीवनमा अनेकौं रोगहरूसँग खेल्दै आउनुभएका लेप्चाज्यूले अहिले सेवकाईको फलदायी समय अवधि पार गरे।

सक्नु भएको छ। इसाई घरानामा जन्मनुभएका लेप्चाज्यू बाल्यकालमा मृत्युसँग सामना हुँदा यसुतर्फ फर्केर प्रार्थना गरे पश्चात पुनर्जीवन पाउनु भएको घटना अझै स्मरणयोग्य छ। श्रोता साथी, यो एक ईश्वर प्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको संगालो सहितको सत्य गवाही हो। यस गवाहीद्वारा यसुले तपाईँलाई गर्ने अद्भुत प्रेमको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। आज प्रस्तुत गरिन लागेको यो प्रस्तुतिमा एक साधारण मानिस कुन हदसम्म झर्दा पनि परमेश्वरले त्याग्नुहुन्न र कुनै टुटेको व्यक्तिलाई उहाँले कसरी रूपान्तरण गर्न सक्नुहुन्छ भन्ने जीवित उदाहरण आजको अतिथि हुनुहुन्छ। ख्रिस्टलाई पछ्याउनु, फरक धर्म अप्नाउनु भन्दा पनि सत्यतालाई चिनेर त्यससँग सम्बन्ध गाँच्नु हो भन्ने उहाँको बुझाइ छ। अत एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमा कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईँको लागि आशिषित हुनेछ भन्ने मेरो विश्वास छ। साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्चक घटनाहरू, मननयोग्य विषयवस्तुहरू रहने नै छन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक युट्युब च्यानलबाट उद्धृत गरेका हौं। झट्टो सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने यस गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवनयात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको करिब 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा ईसाई भजन राख्ने अनुमति चाहन्छु।

0: स्पाइस श्रोता तथा आजको अतिथिको मिठो आवाजमा गाइएको यो भजन सँगै आउनुहोस् श्रोता, अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागिएको आजको वचन नामक प्रस्तुति आजको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हो। आउनुहोस् श्रोता, अबको प्रस्तुतिमा हामी पनि यो सन्देश सुनौं र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
2: विजेताका गुणहरू। जयमसी, आजको बाइबल खण्ड यर्मियाको पुस्तक 29 अध्यायको 11 पदबाट रहेको छ र यसरी लेखेको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। खेलकुद मनोवैज्ञानिकहरूले ओलम्पिक स्वर्ण पदक विजेता खेलाड़ीहरूमा आम रूपमा पाइने 6 गुण पहिचान गरेका छन्। विजेता वा सफल व्यक्तिका यी गुणहरू पुरूष र महिला दुवैमा लागू हुन्छन्, तर तिनीहरू खेलकुद मात्रै नभएर अन्य पेशाहरूमा सफल हुनेहरूको जीवनमा पनि प्रमुख कारकहरू हुन्। प्रत्येक गुणलाई ध्यानपूर्वक हेरौं र हामीले के सिक्न सक्छौ थाहा पाऊ। पहिलो, आत्मविश्लेषण। सफल खेलाड़ीले आफ्नो शक्ति र कमजोरीहरू जान्दछ अनि आलोचनात्मक मूल्यांकनमा संलग्न बन्छ, जुन इमानदार हुन्छ तर कहिले नकारात्मक हुँदैन। दोस्रो, आत्मप्रतिस्पर्धा। विजेताले जान्दछ कि उसले आफ्नो कार्य सम्पादन मात्रै नियन्त्रण गर्न सक्छ, त्यसैले उसले अरूको होइन तर आफ्नै उत्कृष्ट प्रयाससँग प्रतिस्पर्धा गर्छ र सधैं उत्कृष्ट बन्ने प्रयास गर्छ। तेस्रो, केन्द्रित ध्यान। आफ्नो हातमा रहेको कार्यमा ध्यान केन्द्रित गर्दै विजेता सधैं वर्तमानमा जिउँछ। चौथो, आत्मविश्वास। सफल खेलाड़ीहरूले कठिन तर उचित लक्ष्यहरू निर्धारण गरेर चिन्ता नियन्त्रण गर्छन्। यी लक्ष्यहरू प्राप्त भएपछि तिनीहरूको आत्मविश्वास बढ्छ। पाँचौं, दृढता। यो त्यस्तो मानसिक गुण हो जसमा नहार्ने प्रयास गर्नुको सट्टा जोखिम स्वीकार गर्ने र जित्ने प्रयास गर्ने कुरा समावेश हुन्छ। विजेताले परिवर्तनलाई अवसरको रूपमा हेर्छ र आफ्नो नियतिको लागि जिम्मेवारी स्वीकार गर्छ। छैठौं, खेल योजना हुनु। उत्कृष्ट खेलाड़ीहरूलाई पनि थाहा हुन्छ कि प्रतिभा मात्र पर्याप्त छैन, उसँग खेलको योजना पनि हुनुपर्छ। अनि यहाँ शुभ खबर छ, तपाईँले यी 6 गुण विकास गर्न सक्नुहुन्छ। तपाईँले भन्नुहोला, मैले मेरो जीवनको लागि खेल योजना कहाँबाट प्राप्त गर्न सक्छु? तपाईँलाई प्रेम गर्ने र आफ्नो वचनमा यसो भन्नुहुने परमेश्वरबाट, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। तब तिमीहरू म कहाँ आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछौ। यसकारण यदि तपाईँ विजेता बन्न चाहनुहुन्छ भने परमेश्वरमा भरोसा राख्नुहोस् र आफूलाई उत्कृष्ट बनाउन प्रयत्न गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

यो थियो आजको सन्देश। अब भने कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी एक इसाई गायिका प्रतिज्ञा लेप्चाजीको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र सतावटहरूको बावजूदमा पनि यीशुलाई रुज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको समिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका छौं। यस खण्डमा प्रस्तुत गवाहीद्वारा इसाई जीवनमा देखा पर्ने अनेकौं किसिमका समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनको लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। त आउनुहोस् त कार्यक्रमको यो खण्डलाई हामी निरन्तरता दिउँ।

सबैजनालाई फेरि पनि जाइमसी भन्न चाहन्छु है. अनि म एक्साइटेड पनि छु, अलिक नर्भस पनि छु, किनभने इट्स माई फर्स्ट टाइम है. ओके, म फर्स्टमा चाहिँ मेरो सर्ट इन्ट्रोडक्सनदेखि स्टार्ट गर्छु है. म प्रतिज्ञा लेप्चा, सिक्किम इन्डियाबाट. अनि मेरो खास घर चाहिँ रातेपानी साउथ सिक्किम हो, बट प्रायःले चाहिँ म नाम्चीको भनेर सोच्नु हुँदो रहेछ, किनभने बिकज अफ माई स्कुलिङ अनि मेरो स्टडिजकोले गर्दाखेरि म नाम्चीमा प्रायः बसेँ. मेरो खास रेसिडेन्ट रातेपानीमै, खास रेसिडेन्ट मेरो प्लेस रातेपानीमै छु. अनि मेरो फ्यामिली मेम्बरमा चाहिँ हामी चारजना छौँ, मेरो मम्मा, आप्पा, भाइ अनि म छु. अनि मेरो आप्पाले चाहिँ टिचिङ गर्नुहुन्छ, अनि हाम्रो मम्मा चाहिँ हाउसवाइफ हुनुहुन्छ. अनि मेरो भाइ सेकेन्ड इयर बिकम गर्दैछ नाम्ची कलेजमै. अनि मेरो बारेमा भन्नुपर्दा चाहिँ, मेरो स्टडिजको बारेमा भन्नुपर्दा चाहिँ, मैले स्कुलिङ चाहिँ नाम्ची पब्लिक स्कुल नाम्चीबाट गरेँ, अनि मेरो कलेज चाहिँ मैले नाम्चीबाटै गरेँ, बिकमै गरेँ मैले पनि, ब्याचलर इन कमर्स. अनि हालैमा चाहिँ मैले अहिले मणिपाल युनिभर्सिटी गान्तोकमा जोइन गरिरहेको छु, एडमिसन गरिरहेको छु मास्टर्सको लागि, मास्टर्स इन कमर्स चाहिँ गरेँ. अनि परमेश्वरको महिमाको लागि म गाउने गर्छु है. अनि मेरो म्युजिकल जर्नीको बारेमा पनि तपाईँहरूको माझमा अहिले म बातमा राख्नेछु है धेरै कुराहरू. अघि पनि मैले भनिरहेको थिएँ, इट्स माई फर्स्ट टाइम मेरो लाइफको टेस्टिमोनी सेयर गर्न गइरहेको छु, जीवन गवाई. वी क्यान से द्याट लाइफ स्टोरी भनौँ न है, हाम्रो लाइफको स्टोरी, मेरो लाइफको स्टोरी तपाईँहरूसँग, मेरो प्रभुसँगको यात्रा, अनि मैले प्रभुलाई कसरी पर्सनली चिने भन्ने कुराहरू राख्न गइरहेको छु. अनि म मेरो लाइफ स्टोरीको बारेमा, मेरो लाइफ टेस्टिमोनी भन्दा, मेरो सानोदेखिको, म सानो मेरो चाइल्डहुडदेखि नै म स्टार्ट गर्छु है. म भन्दाखेरि चाहिँ, मेरो आई वाज बोर्न अन 18 सेप्टेम्बर 2000 सालमा राबङला हस्पिटलमा म जन्मेको. अनि त्यति बेला चाहिँ कसरी राबङमा म जन्मेँ भन्दा चाहिँ, आप्पाको ड्युटी चाहिँ बोरुङ भन्ने ठाउँमा साउथै पर्छ, त्यहाँनिर आप्पाको सिनियर सेकेन्ड्री स्कुलमा आप्पाको ड्युटी थिएछ. अनि म राबङला हस्पिटलमा जन्मेँ अरे है. अनि आफ्टर द्याट, त्यहाँदेखि चाहिँ मेरो लाइफको स्टोरी स्टार्ट हुन्छ है त. अनि त्यहाँनिर म 3 मन्थ्सको हुँदाखेरि मलाई चाहिँ निमोनिया र जन्डिसले चाहिँ यस्तो डरलाग्दो, के भन्नु, लास्ट स्टेजमै पुगेको थिएँ भन्नुहुन्छ है मम्मा आमाले. अनि त्यति बेला चाहिँ पुरा सिरियस थिएँ अरे. अनि अब निमोनिया, त्यति बेलाको टाइममा चाहिँ निमोनिया इट वाज डेन्जरस भन्छ नि, अहिले त धेरै उयो भएको छ, अनि धेरै अब त्यस्तो डराउनु नपर्ने सिचुएसन हुन्छ नि त अहिले होइन. बट त्यो टाइममा चाहिँ आई वाज भेरी सिरियस भन्नुहुन्छ, लास्ट स्टेजमै पुगेको भन्नुहुन्छ. अनि मलाई चाहिँ मम्मा, आप्पा अनि मेरो कोमा मतलब मेरो मम्मा चाहिँ राई हुनुहुन्छ त, अन्त म कोमा भन्ने गर्छु. अनि कोमाले चाहिँ मलाई नाम्ची हस्पिटल ल्याउनु भएछ. अन्त नाम्ची हस्पिटल, तपाईँहरू कतिजना सिक्किमको हुनुहुन्छ भने तपाईँलाई थाहा छ, नाम्ची साउथ डिस्ट्रिक्टकै पर्छ. त्यहाँनिर चाहिँ त्यति बेला चाहिँ तपाईँ कतिजनाले चिन्नुहुन्छ होला, चाइल्ड स्पेसलिस्ट डाक्टर बिरेन. त्यति बेला चाहिँ भर्खर डाक्टर बिरेन पनि नाम्चीमा आउनुभएको थियो. आई गेस मलाई चाहिँ लाग्छ प्रभुको अनुग्रहको कारणले गर्दाखेरि नै डाक्टर बिरेनद्वारा चाहिँ मलाई बचाउनु भएको थियो टाइममा चाहिँ. अनि त्यति बेला जब मलाई चाहिँ मम्मा आप्पाले लगेर जानुभयो हस्पिटलमा, जब नाम्चीमा लगेर जाँदाखेरि चाहिँ मम्मा चाहिँ हुन्छ नि यति बेसी सिओस अनकन्सियस भन्नुहुन्छ मम्मा चाहिँ. म चाहिँ अब त्यो अब अनकन्सियस भएर चाहिँ मम्माले चाहिँ मलाई चाहिँ हुन्छ नि, अब यो नानी चाहिँ बाँच्दैन भनेर चाहिँ यसरी हुन्छ नि नानी मलाई चाहिँ अब यसरी 3 मन्थ्सको, आई वाज 3 मन्थ्स यो 3 मन्थ्स ओल्ड, अनि मलाई चाहिँ यसरी पक्रेर चाहिँ यसरी फेकिदिएको थियो अरे मम्माले चाहिँ डक्टरलाई चाहिँ यसरी फेकिदिएको अरे होइन. अन्त त्यति बेला चाहिँ हेर्ने मान्छेहरू चाहिँ यति बेसी हुनुहुन्थ्यो अरे. अन्त अहिले चाहिँ त्यो हेर्ने देख्ने मान्छेहरूले चाहिँ अहिले मम्मासँग जब म हिँडिरहेको हुन्छु बाटो बजारहरूतिर कोही बेला भेट्नुहुन्छ, अनि त्यो मान्छेहरूले भन्नुहुन्छ यो नानी त तपाईँले डक्टरको हातमा फेक्नु भएको नानी होइन भनेर मलाई भन्नुहुन्छ. अनि हामीलाई त लाग्थेन कि यो नानी चाहिँ बाँच्छ होला अनि यत्रो हुन्छ होला भन्ने भन्नुहुन्छ है. अन्त त्यो कुरा अब म सोचेर आउँदा, मलाई त थाहा छैन बिकज आई वाज स्मल होइन, तर त्यो सोचेर आउँदा चाहिँ आई फिल अब प्रभुको अनुग्रहको कारणले गर्दाखेरि मलाई चाहिँ डक्टर बिरेनद्वारा चाहिँ मलाई त्यति बेला बचाउनु भएछ, डक्टरमा चाहिँ प्रभु भएर नै मलाई बचाउनु भएको थियो जस्तो मलाई लाग्छ है. अनि
यो चाहिँ मेरो फर्स्ट पोइन्ट थियो, मैले पोइन्ट वाइज बनाएको छु किनभने मलाई डाक्टर दादा सामुएलले मलाई पोइन्ट वाइज बनाउनु है बहिनी भन्नुभएको थियो। अनि आफ्टर द्याट म जाति भएछु, त्यहाँदेखि चाहिँ फेरि पनि आप्पाको चाहिँ ट्रान्सफर भएछ स्कुल, ट्रान्सफर यता हाम्रो यो खास ठाउँ रातेपानीमा, रातेपानी त्यो ठाउँमै स्कुल ट्रान्सफर हुनुभएछ। त्यहाँदेखि मलाई पनि स्कुल हाल्नुभएछ, मैले मेरो एलिमेन्ट्री स्कुल, मेरो सानो स्कुलहरू चाहिँ स्कुलिङ मेरो आई गेस फाइभसम्म चाहिँ मैले यही रातेपानी ठाउँमै स्कुल गरेँ। अनि स्कुल गर्दै गर्दाखेरि चाहिँ महिनामा हुन्छ नि तिन महिनामा चाहिँ अलमोस्ट तिनपल्ट जस्तो चाहिँ मलाई हस्पिटल जहिले एडमिट गर्नुपर्ने सिचुएसन हुन्थ्यो अरे है। अन्त म जहिले पनि बिमार भइबस्थेँ अरे प्रायः, मम्मा आप्पाले प्रेयर पनि गरिरहनु हुन्थ्यो अरे। अन्त एक दिन यस्तो सिचुएसन आयो अरे, म चाहिँ यति बेसी त्यति बेला पनि सिरियस सिचुएसन थियो, मलाई अलिअलि थाहा छ हौ त्यो अब हुन्छ नि त्यो कस्तो खालको बिमार थियो, तर म धेरै साह्रो थिएँ। अन्त त्यति बेला अब हुन्छ नि टोइलेट गर्दाखेरि चाहिँ ब्लिडिङ हुने टाइपको हुन्छ नि त्यस्तो टाइपको थियो, मलाई स्टिल थाहा छ अलिअलि हुन्छ किनभने म सानै त थिएँ। अनि त्यति बेला चाहिँ मम्मा आप्पाले चाहिँ हुन्छ नि अब जहिले बिमार भइबस्ने म, अनि मम्मा आप्पाले चाहिँ सोच्नुभएछ त्यति बेला नाम्ची हस्पिटल अहिलेको जस्तो त्यस्तो उयो पनि थिएन अरे भन्नुहुन्छ मामाले, त्यस्तो बेसी राम्रो पनि थिएन। अनि मम्माहरूले भन्नुहुन्छ अनि मलाई मैले पनि अहिले सम्झिँदा चाहिँ प्रभु चाहिँ अब हुन्छ नि राम्रो ठाउँमा बसेर एउटा सोफामा बसेर किनभने राम्रो ठाउँमा बसेर मात्रै प्रेयर गर्दा प्रभुले सुन्नुहुन्छ भन्ने कुरा चाहिँ होइन है। अन्त मम्मा आप्पाले चाहिँ त्यति बेला चाहिँ है म धेरै सिरियस थिएछु, अन्त त्यति बेला चाहिँ मम्मा आप्पाले चाहिँ वासरुममा गएर टोइलेटमा हुन्छ नि देवस अब घिनलाग्दो थियो अरे त्यति बेला, किनभने नाम्चीको हस्पिटलको अहिलेको र त्यो टाइमको कम्पेयर गर्दा चाहिँ इट्स टोटल्ली डिफ्रेन्ट। अन्त त्यति बेला चाहिँ हुन्छ नि मेरो लागि चाहिँ मम्मा आप्पाले चाहिँ त्यो वासरुममा चाहिँ बसेर चाहिँ यसो भनेर प्रार्थना गर्नुभयो अरे, यो नानी चाहिँ प्रभु तपाईँले चाहिँ यदि तपाईँको कामको निम्ति रच्नु भएको छ अनि तपाईँको काम गएर यो नानीले चाहिँ पछि गएर तपाईँको काम गर्नुपर्छ भने चाहिँ तपाईँले चाहिँ यो नानीलाई जाति पार्नुहोस् किनभने उठाउनुहोस् भन्ने कुराहरू मम्माले राख्नुभएछ। अनि तपाईँले यदि तपाईँले यो नानीलाई बचाउनुहुन्छ भने चाहिँ तपाईँको कामको निम्ति नै यो नानी मेरो पहिलो छोरी पनि हो, अनि पहिलौटेको रूपमा तपाईँलाई चाहिँ हामीले तपाईँको लागि तपाईँको कामको निम्ति नै भनेर तपाईँलाई दिएको भनेर चाहिँ मम्मा आप्पाले चाहिँ यो कुरा प्रभुसँग राख्नुभएछ है। अनि त्यहाँदेखि चाहिँ म जाति भएछु, त्यो बिमारदेखि जाति भएछु। त्यहाँदेखि चाहिँ आफ्टर द्याट म मेरो हायर स्टडिजको लागि चाहिँ नाम्ची सिफ्ट हुनु पर्यो, म हामी सबैजना भनौँ न आप्पाको चाहिँ ड्युटीको लागि कोही कोही बेला यता यो रातेपानी ठाउँमा आउनुहुन्थ्यो। अनि त्यो बाद मेरो जीवनमा धेरै अब च्यालेन्जेस भनौँ परीक्षा भनौँ आयो है, किनभने इट मे साउन्ड कतिजनालाई यो कुरा मैले भन्ने गरेको कुराले गर्दा हाँस पनि उठ्छ होला किनभने तर इट्स ट्रु है, किनभने जब म स्कुलमा गएँ अनि त्यहाँनिर धेरै करिकुलर एक्टिभिटिजमा भाग लिनु पर्थ्यो, अनि त्यहाँनिर डान्सहरू गर्नुपर्ने सिचुएसनहरू हुन्थ्यो, अनि डान्सहरू गाउनुपर्ने ग्रुप सङहरूमा, मैले सोलो सङ त कहिले पनि सेकुलर सङ त पर्फर्म गरिनँ स्कुलमा, तर डान्सहरू गर्दा हुन्छ नि कम्पलसरी गर्नै पर्ने सिचुएसन आउँथ्यो, तर म जहिले पनि के हो त्यो डान्सहरू गरेँ आज गऱ्यो राति घर गएकोदेखि एलर्जी भएर खुट्टाभरि एलर्जी भएर यत्रो सुन्निएर हुन्छ नि अनुहारभरि ऱ्यासेसै भएर अनुहारभरि जस्तो जस्तो हातहरूतिर एलर्जी भएर केही न केही बिमार भइहाल्छ। अनि इट मे साउन्ड अड होइन के अब मेरो साथीहरूलाई पनि मैले कति सेयर गर्दा पत्याउँथेन क्या होइन हाँसिदिन्थ्यो होइन, बट इट्स ट्रु साँच्ची भएको कुरा तपाईँहरूसँग सेयर गर्दैछु है। अनि म त्यसरी नै स्कुलमा पढ्दै गएँ, अनि वेन आई वाज इन क्लास एट, म क्लास एटमा थिएँ, अनि त्यति बेला चाहिँ मलाई टाउको धेरै दुख्ने टाउको दुख्नु स्टार्ट भयो, अनि त्यति बेला चाहिँ फेरि डक्टर मलाई सानोदेखि हेर्दै डक्टर बिरेन उहाँलाई नै देखाउनु भयो मम्मा आप्पाले, देखाउँदाखेरि चाहिँ डक्टरलाई देखाउँदाखेरि चाहिँ मेरो साइनसको प्रब्लम भन्नुभयो, यो नाकको हुन्छ नि, अनि हुनु पनि त्यति बेला अलिक साइनसको प्रब्लमै थियो मलाई, यसो नाकहरू दुख्ने गर्थ्यो, मिल्की प्रडक्टहरू खाँदा दुख्थ्यो, अन्त दबाईहरू पुरा दिनुभयो, स्प्रे गर्ने ड्रपहरू पुरा दिनुभएको थियो, अनि त्यो दिँदा पनि बट जाति भएन, दबाई कति खाएँ होइन,
जाती भएन। अनि लास्टमा भन्नुभयो डक्टरले नानीको त टाउकोमा केही भएको होला, यसरी त टाउको नदुखिरहनु पर्ने, एकपल्ट तपाईँहरूले सिलगढी लानुहोस् फिला, तपाईँलाई थाहा छ सिलगढी आनन्दलोक हस्पिटलमा लानुहोस् भने, किनभने अहिले त नाम्चीमा स्क्यानिङ गर्ने नाम्चीमै हुन्छ, बट त्यो टाइममा चाहिँ थिएन है उसमा के भन्छ नाम्चीमा थिएन, अन्त त्यो कारणले गर्दा चाहिँ मलाई सिलगढी पठाउनु भयो, मलाई आपा मामाले मलाई लगेर जानुभयो टाउको स्क्यानिङको लागि। अनि त्यहाँदेखि माइग्रेनको कुरा पनि आयो, माइग्रेन छ भन्ने कुरा, त्यहाँदेखि नै मैले स्पेक्स लाउनु थालेको, मेरो यो क्लास एटदेखि लाउनु थालेको है। अनि टाउको धेरै दुख्यो, तर त्यति बेला अलिक त्यो बाद फेरि दबाई खाएर जाती भयो। त्यहाँदेखि फेरि वेन आई वाज इन क्लास एटमा हुँदै, ए होइन क्लास एटमा चाहिँ त्यो भयो, त्यहाँदेखि फेरि क्लास नाइनमा हुँदाखेरि चाहिँ फर्स्टमा स्कुल लाग्दा त्यस्तो टाउकोहरू दुख्थेन, त्यहाँदेखि फेरि लास्ट हुन्छ नि स्कुलको लास्ट इयरहरूमा पुग्दै जाँदाखेरि त यति बेसी टाउको दुख्ने भन्नुहोस् न मेरो कि, यस्तो बेसी टाउको दुख्ने, आई कुडन्ट स्टडी, मेरो पढाइमा पनि कन्सन्ट्रेट गर्न सक्थिनँ, टाउको यस्तो डरलाग्दो तातेर आउने, यस्तो डरलाग्दो सिचुएसन मेरो लाइफमा आयो। अनि त्यति बेला चाहिँ फेरि डक्टर बिरेनलाई नै देखायौँ हामीले, अन्त डक्टर बिरेनले चाहिँ इभन साइनसकै प्रब्लमै बेसी सोच्नु भएर चाहिँ उहाँले डक्टर सोनाम ग्यान्टकमा डक्टर सोनाम भुटिया इएनटी स्पेसलिस्ट डेभलपमेन्ट एरियामा पठाउनु भयो मलाई है। अन्त मलाई पठाउनु भएको चाहिँ आई स्टिल रिमेम्बर, त्यसको भोलिपल्ट चाहिँ हामी त्यो गान्तोक गएको भोलिपल्ट चाहिँ इट वाज माई एक्जाम, लास्ट क्लास नाइनको एन्ड टर्म एक्जामिनेसन थियो। आई स्टिल रिमेम्बर, मलाई थाहा छ त्यो पेपर इट वाज हिस्ट्री अर जियोग्राफी, अनि के भनौँ गयौँ हामी डक्टर भेट्छौँ भनेको थियो, तर त्यो दिन डक्टरै भेटेन, सधैँ हामीलाई कस्तो लागेर आयो डक्टर भेटेन, नानी यस्तो बिमार भइरहेको छ भने ममाहरूको माइन्डमा भइरहेको थियो। मम्माले मलाई भनिरहेको थियो नानी अब तँलाई यस्तो टाउको दुखिरहेको छ त अब केही टेन्सन नलिनु, तर एक्जामको पनि वान इयर ग्याप हुँदा केही हुँदैन, पेपर ब्याक होस् के होस् हामी फेल भयो भने पनि केही मतलब छैन, किनभने तेरो बिमारले गर्दा त पढ्नु सकेको छैनस् भन्ने कुरा गरिरहनु भएको थियो है। तर हुन्छ नि प्रभुको अनुग्रह चाहिँ मेरो झुन भएको कारणले गर्दा ल म चाहिँ क्लास नाइनमा पास भएँ है। अनि त्यो बिमार टाउको दुखिरहेको थियो, इक्जाम पनि गरेँ, त्यहाँदेखि त्यही क्लास नाइनको विन्टर भेकेसन थियो, हामी यहाँ यही घर

म कहाँ घुमिरहेको छु जस्तो टाइपको हुन्छ नि, त्यो उयसमै थिइनँ, म सेन्समै थिइनँ त्यो टाइममा। अनि त्यो पश्चात त्यहाँनिर त्यहाँदेखि जाति पनि भयो, त्यहाँदेखि प्लस आएर चाहिँ मेन चाहिँ हाम्रो मण्डली फास्टिङ राख्नुभयो, म मापाले मण्डली फास्टिङ गरेर चाहिँ म जाति भए मण्डलीको प्रेयरहरूले गर्दाखेरि आइएम सो थ्याङ्कफुल होइन। हाम्रो मेरो मण्डलीको कतिजनाले हेरिरहनु भएको छ भने पनि तपाईँहरूप्रति म एकदमै धन्यवादी छु, तपाईँहरूले तपाईँहरूको प्रेयरले गर्दा म त्यति बेला जाति भएँ। त्यहाँदेखि फेरि पनि वेन आई वाज इन क्लास 10 क्लास 9 को कुरा भयो, त्यो टाउको मेरो टाउको दुख्नेको कुरा होइन। त्यहाँदेखि म जब क्लास 10 थिएँ त्यति बेला चाहिँ म एकदमै आई बिकेम भेरी स्किनी, म एकदमै लुते भए, अहिले पनि लुते त लुते नै छु तर यति डरलाग्दो घटेँ, म आई कुडन्ट इट अर ड्रिङ्क होइन, म खानु पनि हुन्थेन, खानु पनि हुन्थेन, केही कुरा पिउनु पनि हुन्थेन। जब मैले जे कुरा खाएँ यस्तो हुन्छ नि, यहाँनिर यस्तो डरलाग्दो केले यो पानी खाँदै गर्दा यो तल झरेको पनि आई कुड फिल होइन, यहाँ अब सो बजेको टाइपको फिल हुन्थ्यो हो। अन्त यहाँनिर चाहिँ यस्तो डरलाग्दो घुँच थियो क्या, पुरा के खाएपछि जस जस जस जस यस्तो डरलाग्दो यहाँनिर त्यो माम खाएपछि चाहिँ घुट्स थियो, रुदा रुदा हुन्थ्यो, त्यो पेन चाहिँ म अब हुन्छ नि सोच्नु पनि सक्दिनँ प्रभु, त्यो पेन चाहिँ मेरो जीवनमा फेरि नआओस् भन्ने गर्छु क्या। अनि त्यहाँदेखि चाहिँ म त्यति बेला क्लास 10 थिएँ, अन्त त्यति बेला हाम्रो बायोलोजी टिचर सर सोलोमन तपाईँहरूले चिन्नुहुन्छ, नोम्याज ब्यान्डको ड्रमर, त्यति बेला एनपिएसमा टिचिङ गर्नुहुन्थ्यो सरले, त्यति बेला मेरो बायोलोजी टिचर हुनुहुन्थ्यो उहाँ। अन्त सरले चाहिँ मलाई बिकज मेरो फेयर कम्प्लेक्सन म सेतो भएकोले गर्दा चाहिँ सरले चाहिँ मलाई सेतो आलु भनेर बोलाउनु हुन्थ्यो नि त। अन्त सेतो आलु वाट्स रङ विथ यु भन्ने होइन, अन्त यु हेभ बिकम भेरी स्किनी, त्यो तबर भन्दा एक एक पछि एक एक केजी ढुङ्गा बोकेर हिँड्नु अलिक उयो वेट उयो देख्छ भन्दै भन्नु। अन्त त्यो कुरा कहिले पनि बिर्सिँदिनँ। यदि सर सोलोमनले पनि यो हेरिरहनु भएको छ भने जय मसी भन्न चाहन्छु सरलाई, अहिले मेबी सर सेन्ट अगस्टिन स्कुलमा हुनुहुन्छ होला कालिम्पोङमा। अनि फेरि पनि त्यहाँदेखि डाक्टर बिरेनलाई नै देखायो म मापाले मलाई, त्यहाँदेखि नानीको लागि त ग्यास्ट्रोलोजिस्टलाई देखाउनुहोस् एकपल्ट मणिपालमा भनेर मणिपालमा रेफर गरिदिनु भयो। अनि मणिपालमा जाँदाखेरि त मलाई डाक्टरले के हुन्छ भन्दाखेरि मलाई खाँदाखेरि पानी खाँदा पनि जे खाँदाखेरि मलाई यहाँ धेरै दुख्ने गर्छ भनेर मैले डाक्टरलाई भने। अन्त डाक्टरलाई भन्दाखेरि ला नानीको त आई गेस भित्र अल्सर भइसकेको छ होला, छिटो छिटो एन्डोस्कोपी गरिहाल्नुपर्छ, भोलि नै तपाईँहरू आउनुहोस् भन्नुभयो। अनि त्यो गएको दिन त गरेन तर त्यसको भोलिपल्ट नै एन्डोस्कोपी गर्नुपर्छ भन्ने सिचुएसन आयो है। थ्याङ्क गड रिजल्ट चाहिँ इट वाज नर्मल होइन, तर एसिडिटी बेसी भएको थिएछ, मेरो एसिडिटी बेसी भएको थिएछ। त्यहाँदेखि फेरि पनि फास्टिङ प्रेयर मेरो फ्यामिलीले मेरो मण्डलीले मेरो लागि फास्टिङ बसिदिनु भयो, अनि फेरि पनि म जाति भएँ। अन्त त्यो टाइममा चाहिँ म प्राय हुन्छ नि म चाहिँ के खालि प्रभु म खालि बिमार भइबस्छु, म मापालाई टेन्सन दिइबस्छु होइन, म कसँग बोल्थेँ त्यस्तो सिचुएसनमा गइसकेको थिएँ। मेरो एकजनै साथी थियो बेसी क्लोज हुने, स्कुलमा म बेसी बोल्थिनँ, मेरो एकजना साथी अरुणा भन्ने साथी थियो, अनि त्यो साथीसँग पनि त्यति बेसी बोल्थिनँ क्या, एक्लो अब के एक्लै बसिबस्थेँ क्या। अन्त धेरै कुराहरू मेरो मनमा खेलिरहन्थ्यो, मलाई इक्जामको पनि टेन्सन थियो किनभने 10 बोर्ड्स थियो होइन, इक्जामको पनि टेन्सन थियो। अनि मैले यो कुरा चाहिँ म मापालाई पनि अहिलेसम्म भनेको छुइनँ है, मैले चाहिँ वासरुममा गएर आई इभन ट्राई टु कमिट सुसाइड है, किनभने चाहिँ म चाहिँ मेरो परिवारको लागि चाहिँ बोझ भइरहेको छु, म खालि बिमार भइबस्छु, क्लास 9 पनि बिमार भए, 10 पनि बिमार भइबस्थेँ। अनि त्यो कुराले गर्दाखेरि क्या म त मरिदिन्छु यस्तो टाइपको हुन्छ नि मेरो माइन्डमा त्यस्तो खेलिरहन्थ्यो। तर यो यस्तो बिमारहरू चाहिँ मेरै कतिवटा हुन्छ नि फल्टको कारणले गर्दा पनि म बिमार भएको थिएँ जस्तो लाग्छ, मम्मा आप्पाले भनेको कुरा नसुन्दाखेरि, किनभने मम्मा आप्पाले त मलाई त्यो सानो छँदै हुन्छ नि त्यो हस्पिटलमा बसेर हस्पिटलको त्यो वासरुममा बसेर प्रतिज्ञा गरेर, मेरो नाम पनि प्रतिज्ञा होइन, मम्माले सबै भन्नुहुन्छ मेरो नाम पनि प्रतिज्ञा, अनि प्रभुलाई प्रतिज्ञा गरेर मलाई समर्पण गर्नुभयो, तपाईँको कामको निम्ति मैले यो छोरीलाई चाहिँ दिएकै भनेर प्रभुलाई दिनुभयो। तर मेरै कतिवटा भुल कतिवटा मेरो कतिवटा गल्तीको कारणले गर्दा म त्यति बेला बिमार भएको थिएँ जस्तो लाग्छ है। अनि म के भन्छु

चाहन्छु भन्दा चाहिँ जतिजना अब यङ्स्टर हुनुहुन्छ स्पेसली, अनि नेभर बी अलोन है, कहिले पनि एक्लै नबस्, म पनि एक्लै त्यहाँ हुँदाखेरि सैतानले मेरो जीवनमा काम गर्नु खोजिरहेको थियौँ, आई पनि ट्राई टु कमिट सुसाइड होइन, अनि मैले मलाई अस्ति नै एकपल्ट चर्चमा बिफोर लकडाउन होला लास्ट इयरहरूको वचन होला, हाम्रै चर्चको पास्टरले वचनमा बोलिरहनु भएको थियो एम्प्टी माइन्ड डेभल वर्क्स भन्ने कुरा, जब हामी एक्लो मन हुन्छ नि, हाम्रो मन एक्लै खेलिरहेको हुन्छ त्यति बेला चाहिँ सैतानले पनि काम गर्छ भन्ने कुरा क्या, अन्त एक्लै कहिले पनि नबस्नु तपाईँहरू पनि, अन्त मैले धेरै कुरामा मेरो लाइफ संसारसँग कम्प्रोमाइज भन्ने कुरा गर्दाखेरि पनि मेरो जीवनमा त्यो बिमारहरू एज अ पनिसमेन्ट क्या, प्रभुले चाहिँ मलाई यो छोरी त मलाई उसको आमा बाबाले मेरो मलाई दिएको तर यो चाहिँ संसारमै छ यो छोरी भन्ने कुरामा चाहिँ हुन्छ नि कम्प्रोमाइज भन्ने कुरा मैले गर्दाखेरि चाहिँ म बिमार भएको थिएँ जस्तो मलाई लाग्छ है। एन्ड आफ्टर द्याट मेरो लाइफको टर्निङ पोइन्ट तपाईँहरूलाई बताउने छु है, अनि हाउ आई केम टु नो प्रभुलाई चाहिँ मैले कसरी पर्सनली मैले मेरो जीवनमा एक्सेप्ट गरेँ भन्ने कुराहरू तपाईँहरूको माझमा राख्ने छु है अब चाहिँ है। अनि वेन आई वाज इन क्लास, त्यहाँदेखि चाहिँ क्लास इलेभेनको विन्टर भेकेसन थियो त्यो टाइममा, अनि आई गट अ चान्स टु गो टिन्स बाइबल स्कुल दार्जिलिङ, टिन्स बाइबल स्कुल टिन्स हिमालय दार्जिलिङ लामा गाउँमा छ, अनि त्यहाँनिर चाहिँ मलाई मेरो चर्चकै पास्टरनी कोमाले सजेस्ट गर्नुभयो जानु भनेर, अनि मैले चाहिँ खासमा चाहिँ त्यहाँनिर जानुको लागि चाहिँ जस्ट मेरो भेकेसन उयो गर्छु के भन्छ स्पेन्ड गर्छु एन्जोय गर्छु भन्ने सोचले चाहिँ खासमा चाहिँ म गएको थिएँ त्यो ठाउँमा चाहिँ खासमा चाहिँ भनौँ भने चाहिँ होइन, अनि तर आई एम सो थ्याङ्कफुल हाम्रो चर्चको पास्टरनीकोमा प्रति, अनि सबै हाम्रो यो टिन्स लाइफ स्कुलको स्टाफहरूले पनि, यदि तपाईँले मलाई लाइफ हेरिरहनु भएको छ भने थ्याङ्क यू सो मच भन्न चाहन्छु, तपाईँहरूको कारणले गर्दाखेरि मेरो लाइफ चेन्ज भयो, त्यो टाइमदेखि मेरो टोटली मेरो लाइफ चेन्ज भयो, अनि कसरी चेन्ज भयो भन्ने कुरा अब तपाईँहरूको माझमा राख्न गएको छु है। अनि मेरो म्युजिक करियर पनि त्यहाँदेखि नै, म त म्युजिक करियरको बारेमा पनि त्यहीँदेखि तपाईँहरूलाई म एड गर्दै जानेछु है। ओके, आज अब आज जस्तो क्लास हुँदै गयो, आज भोलि जस्तो क्लासहरू हुँदै गयो, फर्स्टमा मलाई के हुन्छ नि ममा परे त पठाएको त्यसै टाइम स्पेन्ड गर्छु भन्ने रीतिले गएको थिएँ, तर हुन्छ नि प्रभुको चाहिँ मेरो जीवनमा त्यस्तो ठुलो योजना थिएछ, त्यहाँदेखि चाहिँ मलाई प्रभुले चाहिँ उहाँको कामको निम्ति तँलाई चाहिँ चुनेको भन्ने कुरा चाहिँ मैले क्या त्यहाँदेखि बुझेँ, अनि प्रभुले वचनमा पनि त भन्नुभएको छ तिमीहरूलाई चाहिँ मैले आमाको गर्भमा आउनुभन्दा अगाडि रचेको छु भन्ने कुरा है, मैले त्यहाँदेखि चाहिँ बुझेँ। अनि जब चाहिँ म वेन आई केम अक्रस द टपिक म्युजिक एन्ड मिडिया भन्ने टपिकमा जब आएँ टिम्स बाइबल स्कुलको टिचिङमा, अनि म त्यो कुराले गर्दा चाहिँ मेरो लाइफमा टोटली चेन्ज भन्ने कुराले आएँ है, किन भन्दाखेरि चाहिँ म कस्तो थिएँ त्यो पनि तपाईँहरूलाई म भन्छु है, त ममापाको करमा सेवा हिँड्ने गर्थे होइन, अनि त्यस्तै त हुन्छ अहिलेको कतिजना जवान जवानीहरू, अनि ममाले भन्नुहुन्थ्यो मैले त नानी तँलाई त प्रभुको कामको निम्ति दिएको है, सेकुलर सङ्घमा इन्भल्भै नहो है भन्ने कुराहरू, सेवा हिँड प्रेयर गर भन्ने कुरा भन्नुहुन्थ्यो, तर मैले सुन्थिनँ क्या प्रभु छ कि छैन भन्ने टाइपको हुन्छ नि त्यस्तो फिल हुन्थ्यो मलाई, तर प्रभुको योजना चाहिँ मेरो जीवनमा यति ठुलो थिएछ। अनि मैले चाहिँ यो टिन्स लाइफ स्कुलमा 2016 कुरा हो, टिन्स बाइबल स्कुलमा जानुभन्दा अगाडि चाहिँ मैले धेरै सेकुलर गीतहरू गाउने गर्थेँ, अनि स्टेज प्रोग्राम त कहिले पनि गरिनँ मैले उयो के भन्छ सेकुलर सङहरू गीत गाएर, तर मैले धेरै के भन्नु गाउने गर्थेँ सुन्ने गर्थेँ, अनि हुन्छ नि कस्तो कस्तो गीतहरू सुन्ने गर्थेँ, तर मैले त्यहाँनिर त्यो बाइबल स्कुलमा गएर बुझेँ जब हामीले चाहिँ त्यो सेकुलर सङहरू सुन्ने गर्थ्यौँ इट मे साउन्ड वियर्ड, हामीले कतिजनाले कम्प्रोमाइज गरी पठाउँछ क्याउ, मेन कुरा चाहिँ म्युजिकले गर्दाखेरि नै मलाई म अब हुन्छ नि त्यस्तो संसारको कुरामा त्यस्तो खाने त्यस्तो कुरामा त बिग्रेको थिइनँ, तर म त्यो म्युजिकको कुराले चाहिँ म टोटली संसारप्रति गइसकेको थिएँ क्या,
अनि इट्स लाइक के भन्नु प्रभुले चाहिँ हामीलाई चाहिँ मैले चाहिँ के बुझेको छु भन्दा चाहिँ प्रभुले चाहिँ हामीलाई चाहिँ उहाँलाई महिमा चढाउनको निम्ति एउटा एज एन आराधकको रूपमा सृष्टि गर्नुभएको वर्सिपरको रूपमा सृष्टि गर्नुभएको होइन त किनभने हामीलाई प्रभुले बनाउनको योजना पनि त प्रभुलाई महिमा चढाउनको निम्ति थियो अनि त्योबाट चाहिँ प्रभुले हामीलाई एउटा प्रभुलाई महिमा चढाउनको निम्ति एज एन वर्सिपर प्रभुलाई वर्सिप गर्नको निम्ति हामीलाई रच्नु भएको कुरा तर अहिले तपाईँहरूलाई थाहा छ संसारभरि वर्ल्डलाई नै म्युजिकले रुल गरेको छ तपाईँ सबैजनालाई थाहा छ संसारमा कोही पनि एउटा व्यक्ति छैन जसले चाहिँ म्युजिकलाई मन पराउँदैन सबैजना म्युजिक लभर हुनुहुन्छ किनभने हामी चाहिँ परमेश्वरको स्वरूपमा बनिएको छौँ इच एन्ड एभ्री वान चाहिँ प्रभुको स्वरूपमै प्रभुले हामीलाई बनाउनु भएको छ किनभने प्रभु पनि एउटा म्युजिक लभर हुनुहुन्छ है अनि त्यसै कारणले गर्दाखेरि सैतानले चाहिँ के हो एउटा उयो बोकेको छ अरे इक बोकेको छ अरे कि प्रभुले चाहिँ मलाई चाहिँ यसरी पनिसमेन्ट दिएर चाहिँ संसारमा झाड्यो तर संसार प्रभुले त खासमा त नरक त मानव जातिको लागि बनाएको होइन अरे नि त होइन त खासमा त सैतानको लागि बनाएको अरे एन्ड हि डजन्ट वन्ट टु गो अलोन त्यो नरकमा के हो एक्लै उजानु छ हामीलाई अरे अन्त प्रभुले प्रभुको महिमा गर्ने एउटा आराधकहरूलाई पनि त्यसले चाहिँ लान खोजेको छ थ्रु म्युजिक संसारलाई नै म्युजिकले रुल गरिरहेको छ है अनि यो कुरा चाहिँ मैले स्पेसली सबै यङ्स्टर्सहरूलाई पनि स्पेसली भन्न चाहन्छु किनभने तपाईँहरूको एउटा सुन्दर लाइफ छ अनि तपाईँहरू जतिजना गाउनुहुन्छ तपाईँहरूको एकदम गाउनेमा इन्ट्रेस्ट गर्नुहुनेहरू हुनुहुन्छ तपाईँहरू होइन तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ म जहिले पनि जसलाई पनि यही सजेस्ट गर्न चाहन्छु कतिजनालाई मैले यो कुरा भन्दाखेरि मसँग रिसाएको पनि छ म नाम चाहिँ भन्न चाहदिनँ तर म चाहिँ के मैले के जानेको छु अनि मैले कति कुरा फेस गरेको छु त्यो कुरा चाहिँ फेस नगरोस् भन्न चाहन्छु है अनि त्यो श्राप चाहिँ आफ्नो जीवनमा नल्याउनुहोस् भन्न चाहन्छु किनभने प्रभु चाहिँ दाहा गर्ने परमेश्वर पनि भन्ने त बाइबलमा भनेको छ है त होइन त जहाँ गर्ने परमेश्वर पनि हुन्छ किनभने प्रभु हामी चाहिँ परमेश्वरको सृष्टि हौ अनि हामीले चाहिँ उहाँ त हाम्रो पिता पनि हुनुहुन्छ नि त उहाँले हामीलाई एउटा अधिकार दिनुभएको छ अब्बा पिता भनेर भन्न सक्छौ भनेर अनि हामीले चाहिँ आफ्नो आप्पा म आप्पा भन्छु म लेप्चा भएको कारणले गर्दा कतिजना आप्पा पापा बाबा भन्नुहुन्छ आफ्नै पापालाई पापा नभनेर चाहिँ कसैलाई हामीले पापा भन्यौँ भने कस्तो आफ्नो आप्पालाई मेरो आप्पालाई सपोज मैले चाहिँ कसैलाई आप्पा भनेर बोलायो भने मेरो आप्पालाई कस्तो फिल हुन्छ होला होइन त्यस्तै हाम्रो आफ्नो सृष्टिकर्ता परमेश्वरलाई महिमा नचढाएर चाहिँ संसारको हुन्छ नि संसारको गीत गाएर संसारलाई सैतानलाई महिमा चढाउँदै गर्दा त प्रभुलाई कति मन दुख्छ होला मैले पनि धेरै मन दुखाएको छु है जब मैले मेरो प्रभुले चाहिँ मलाई यति बेसी माया गर्नुहुँदैछ गर्नुहुँदै रहेछ मैले एज अ पर्सनली प्रभुलाई चिनिनँ नि त्यति बेला मैले धेरै मेरो जीवनबाट मेरो धेरै गल्ती भएको छ त्यसै कारणले गर्दा म धेरैचोटि प्रभुको त्यो कुराहरूमा चुक्दाखेरि म बिमार भएँ भनेर म बुझ्दछु है अनि किनभने सङ्गीत नै विश्वको प्राण भनेर भन्दछ होइन त्यसले गर्दा संसारलाई नै म्युजिकले क्याप्चर पनि गरेको छ त्यसै कारणले गर्दा आफ्नो ट्रु वर्सिपर हाम्रो सृष्टिकर्तालाई महिमा चढाउनुहोस् अनि कति प्राय हुन्छ नि हामीले आइडल वर्सिप भन्ने कुरा अनि कति प्राय हामीले आइडल मेरो आइडल त यस्तो मेरो पनि आइडल धेरै थियो जब मैले बुझेको थिइनँ मैले बुझ्दाखेरि मैले पनि आइडल वर्सिप गर्थेछु जस्तै अब हामी यस्तोको फ्यान हो भनेर क्या खालि फोटोहरू उयो गरेर त्यसो गर्दा पनि हामीले आइडल वर्सिप गरिरहेको हुँदो रहेछौँ त्यो कुरा मैले बुझेको छु अनि मेरो म्युजिकको बारेमा भन्नु पर्दाखेरि चाहिँ म छोटो राख्नेछु है कति लामो बोलिसकेँ होला पनि मैले गाउन थालेको चाहिँ म सानो छ त म आई गेस वेन आई वाज एज अफ 12 बाह्र वर्षको हुँदाखेरि मैले गाउन थालेँ अनि आई स्टिल रिमेम्बर त्यो न्यु इयरको टाइम थियो अनि चर्च बाहिरनिर अर्गनाइज गरेको थियो अनि मेरो एकजना मामा पढ्ने हुनुहुन्थ्यो अनि त्यो गीत चाहिँ कहिले नओलाउने भन्ने मैले बिर्सिसकेँ त्यो लिरिक्स पनि त्यो गीत मैले गाएको थिएँ अनि मलाई यस्तो हुन्छ नि त्यो गिटारको उसमा कहिले नगीत गाएको कारणले गर्दाखेरि राम्रोसँगले त्यो गिटार
पनि हुन्छ नि पर्खिनु कि के गर्नु अत्तालेको हुन्छ नि मेरो मामा पनि कसरी बजाइदिउँ भन्ने टाइपको हुन्छ नि अत्तालाउँदै मैले गीत गाएको थिएँ. त्यहाँदेखि मैले गीत गाउन स्टार्ट गरेँ अनि मेरो फर्स्ट स्टेज चाहिँ मेरो चर्च मेरो मण्डली नै हो. मेरो मण्डलीमा मैले गाउन थालेँ अनि त्यो पश्चात मेरो जीवनमा धेरै मैले गाउँदै गएँ. मेरो जीवनमा धेरै अप्स एन्ड डाउन्सको कुराहरू हुन्छ नि आउँदै आयो मेरो जीवनमा गाइरहेको छु अहिलेसम्म. अनि 2017 चाहिँ मैले स्टेज प्रोग्रामहरू गर्न थालेँ है. गस्पेल प्रोग्रामहरू गर्ने मौका पाएँ परमेश्वरको अनुग्रहको कारणले गर्दाखेरि. अनि लास्ट इयर मात्रै 2019 मेरो फर्स्ट गीत रिलिज भएको छ निस्वार्थ प्रेम भन्ने. मलाई एकजना विवेक तिरुवा भन्ने दादाले दिनुभएको गीत हो. अनि अस्ति भर्खरै यो 2020 चाहिँ डुएट सङ एकजना प्रदीप दादासँग मैले गरेको छु. कतिजनाले सुन्नु भएको छ होला, कतिजनाले सुन्नु भएको छैन भने युट्युबमा प्रतिक्रिया लेप्चा भनेर सर्च गर्नुहोस् हाउ यु अल क्यान सी अनि सुन्न सक्नुहुन्छ. अनि धेरै अपकमिङ यो डेजहरूमा पनि गर्नुपर्ने प्रोजेक्टहरू धेरै छ, पेन्डिङ रहिरहेको छ. उयो तपाईँहरूले मलाई मेरो फेसबुक पेजमा पनि फलो गर्न सक्नुहुन्छ फर के भन्छ अपकमिङ अपडेट्सको लागि होइन. अनि युट्युब मेरो च्यानल पनि छ, भर्खर भर्खरदेखि चलाउँदैछु. तपाईँहरूले मलाई फलो गर्नु सक्नुहुन्छ युट्युबमा पनि, लाइक सेयर सब्सक्राइब गर्न सक्नुहुन्छ है. अनि साथी नै मलाई धेरै खुसी पनि लागिरहेको छ. आज फर्स्ट टाइम हो मेरो यसरी लाइफ टेस्टिमनी सेयर गरेको. अनि त्यही त मैले मेरो जीवनमा चाहिँ प्रभुले गर्नुभएको अनुग्रह निधारको कुरा चाहिँ यति बेसी छ. कतिवटा मैले मिस आउट पनि गरेँ होला होइन. अनि मलाई चाहिँ म माताले चाहिँ प्रतिज्ञा गरेर प्रभुको कामको निम्ति दिनुभयो. तर मै हुन्छ नि संसारको कुरामा, किनभने त्यो जब मैले एज अ पर्सनली प्रभुलाई चिनिनँ त्योभन्दा अगाडि चाहिँ मैले धेरै संसारको गीतहरू गाउने गर्थेँ. त्यो कुराले गर्दा होला प्रभुलाई रिस उठ्थ्यो होला क्या. यो त मलाई मेरो कामको निम्ति दिएको, तर यसले त मेरो काम गरेको छैन, गाएको छैन मेरो लागि. अनि मलाई लाग्छ मलाई दिनुभएको वरदान चाहिँ प्रभुले दिनुभएको वरदान चाहिँ यही मेरो घाँची गला होला जस्तो पनि लाग्छ. अनि अघि बढिरहेको छु परमेश्वरको लागि गाइरहेको छु. तर मेरो भन्नुपर्दाखेरि मेरो हालैमा चाहिँ मेरो यो ट्रन्जिट प्रब्लमले धेरै मलाई सताइरहेको छ. 3 weeks जस्तो भयो है यो के भन्छ लास्ट इयर चाहिँ डक्टर सोनाम कालिम्पोङमा गएको थिएँ, राम्रो डक्टर हुनुहुन्छ इएनटीको भनेर. अनि त्यति बेला जाँदाखेरि त मेरो घाँची हेर्नुभयो अनि डक्टरले भन्नुभयो नानी तिमीले अझै तिमीले अब गाइबस्यौ भने चाहिँ गाउँछौ भनेर सोध्नुभएको छ हजुर भने. अझै तिमीले गाइबस्यौ भने चाहिँ तिम्रो अपरेसन गर्ने सिचुएसन हुन्छ है, तिम्रो क्रोनिक भइसकेको रहेछ भन्नुभयो लास्ट इयर. मलाई खासमा चाहिँ डक्टरले 6 months जस्तो चाहिँ टोटली ग्याप गर्नु भन्नुभएको छ, नगीत गाउनु बेसी नबोल्नु पनि भन्नुभएको छ. तर म चाहिँ प्रेयर गरेर अघि बढिरहेको छु, गाइरहेको छु प्रभुको लागि. मलाई धेरै गाउनु मनपर्छ है. ममाले पनि बेसी अब गाइबस्दाखेरि नगीत गा घाँटी दुख्छ टन्सिल बल्झिरहेको छ यस्तो यस्तो भन्नुहुन्छ. तर म चाहिँ प्रभु म चाहिँ यदि तपाईँको लागि गाउनुपर्छ भने चाहिँ तपाईँले ट्रन्सिलदेखि छुटकारा तपाईँले मलाई दिनुपर्छ एन्ड आई विल सिङ फर यु भनेर म भनिरहेको छु. अनि प्लिज तपाईँहरूले पनि हजुरहरूले पनि प्लिज मेरो लागि प्रेयरमा याद गरिदिनुहोस्, मेरो ट्रन्सिल प्रब्लम धेरै डक्टरले त क्रोनिक भइसकेको भन्ने कुराहरू भन्नुभएको थियो. तर प्रभुको नाममा मेरो यो क्रोनिकहरू पनि सबै टोटली जाती भइसकेको छ भनेर म बिलिभ गरेको छु. अनि त्यही कुरामा अघि बढिरहेको छु. अनि मैले 2016 चाहिँ मेरो प्रभु चाहिँ मेरो लागि एज अ टिचर एज अ काउन्सिलर एज अ बेस्ट फ्रेन्ड सबै कुरा मैले प्रभु हुनुहुँदो रहेछ भनेर मैले बुझेको चाहिँ थ्रु म्युजिकद्वारा नै मैले खासमा भनौँ भन्दा चाहिँ मैले बुझेँ. अनि त्यसै कारणले गर्दा चाहिँ प्रभुले चाहिँ हामीलाई चाहिँ उहाँलाई महिमा चढाउनको निम्ति बनाउनु भएको भन्ने कुराले गर्दा चाहिँ घडीघडी क्या कोही बेला त अल्छी लाग्ने सिचुएसन हुन्छ नि क्या. तर होइन, हामीलाई त प्रभुले महिमा चढाउनको निम्ति बनाउनु भएको हो नि भनेर क्या म चाहिँ गाउने गर्छु. अनि बिफोर लकडाउन चर्चहरूमा हुन्छ नि घाँटी कस्तो दुखिरहेको हुन्छ. अनि हुन्छ नि तपाईँहरूलाई थाहा छ म चाहिँ सानादेखि नै त्यो बेसी गाउने भए गाउँ गाइबस्थेँ. अन्त सन्डे कुनै सन्डे छोड्थिनँ क्या, त्यो स्पेसल टाइम हुन्छ नि. अनि अलिक बादमा त जोले कन्डक्ट गर्नुहुन्थ्यो लिड गर्नुहुन्थ्यो चर्चमा अलरेडी बोलाइहाल्नुहुन्थ्यो मलाई प्रतिज्ञाले गाउँछ भनेर बोलाइहाल्नुहुन्थ्यो. अब थाहा हुन्छ अब सधैँ गाउँछ भनेर. त्यस्तो बेसी क्या म जस्तो
कस्तो बिमार बिमारी अवस्थामा पनि मैले कहिले गाउन चाहिँ छोडेको छुइनँ. अनि मलाई धेरै प्रभुको लागि महिमा चढाउन मनपर्छ. अनि प्लिज मेरो लागि याद चाहिँ प्रेयर गरिदिनुहोस् मेरो स्पेसली टन्सिल प्रब्लमको लागि. अघि पनि मैले राम्रोसँगले गाउन सकिनँ तपाईँहरूको माझमा, पिचहरूमा धेरै प्रब्लम भयो. अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु हाम्रो दादा सामुएललाई, तपाईँले सुन्दर मलाई यो अवसर दिनुभयो. फर्स्ट टाइम म मेरो यसरी सेयर गरेको जीवनको भए पनि, अनि तपाईँले यो सुन्दर अपर्च्युनिटी मलाई दिनुभयो. थ्याङ्क यू सो मच दादा भन्न चाहन्छु. अनि तपाईँहरू कतिजना मसँग लास्टसम्म जोइन हुनुभयो तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु है. मेरो घाँटी ठ्याप्पै भयो खासमा, मैले एउटा गीत गाएर एन्ड गर्नु पर्यो सोचेको थिएँ, तर म कुनै दिन लाइभ आउनेछु कुनै पेजहरूबाट, त्यति बेला तपाईँहरूसँग गाएर फेरि पनि महिमा प्रभुलाई चढाउनेछु. अनि कतिजनाले तपाईँले अहिले लाइभ मलाई हेर्नुभयो भने कतिजना पेजहरूले मलाई इन्भाइट गरिरहनु भएको थियो, अनि म लाइभ आउनु सकेको छैन. तपाईँहरू सबैलाई सरी पनि भन्न चाहन्छु. म टोटल्ली जाती भएर तपाईँहरूको माझमा फेरि पनि लाइभ आउनेछु है. अनि फेरि पनि थ्याङ्क यू सो मच हाम्रो दादा सामुएललाई, तपाईँले सुन्दर मलाई अपर्च्युनिटी दिनुभयो होइन. अनि मेरो लागि प्लिज प्रेयर गरिदिनुहोस् मेरो घाँटीको लागि स्पेसली. हेर्नुहोस् न बोल्दा बोल्दै छ्याप्पै भइसक्यो. अनि मेरो आउने फर्दर मेरो गीतहरू छ रेकर्डिङको लागि पनि प्लिज प्रेयर गरिदिनुहोस्. प्रभुले त्यो समयहरू राखिदिनु भएको छ होला होइन. अनि त्यो गीतहरू रिलिज भएपछि अभियसली हजुरहरूले सपोर्ट गरिदिनुहुनेछ भनेर म बिलिभ गरेको छु. अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँ सबैजनालाई है, सबैलाई फेरि पनि.

0: श्रोता साथी, तपाईं अहिले इसाईडबली सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौं। यो कार्यक्रममा रेडियो सेलुङ सामुदायिक एफएम चरिकुटको स्टुडियोमा तयार पारिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिएको सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अपमान गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौ, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। अतः कार्यक्रममा सुन्नुभएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढ़ी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने हाम्रो ठम्याइ छ। श्रोता साथी, आजलाई हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, गुनासो, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले म प्रस्तुता वा रेडियो सेलिङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट र संघर्षको कहानी र परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी प्रतिज्ञा लेप्चाजीको उत्साहपूर्ण जीवन गवाही रेकर्ड गरिदिनुहुने मेरो जीवन गवाही नामक युट्युब च्यानलको समूहप्रति हामी धन्यवादी छौं। साथै यस कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग गर्नुहुने फुलवेदी मण्डली बिगुसात गगलतेका मित्र दोर्जे तमाङ र रेडियो सेलुङले उपलब्ध गराएको स्टुडियोप्रति हामी सम्पूर्ण इसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौं। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। श्रोता, जीवन तपाईँको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रोज्नुहोस् भन्ने अनुरोध सहित कार्यक्रम इसाईडबलीको यो अंकबाट म प्रस्तुत र सम्पूर्ण निर्माण टोली विदा चाहन्छौ। नमस्कार, जय मसी।
1: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईँले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे त्यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
7: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
7: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै।
9: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
10: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
11: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
11: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा

0: स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालो भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
3: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
1: पारे पनि किन दुखेको पक्छ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
7: अब के छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या, सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577069।
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: सुवर्णावसर सुवर्णावसर सुवर्णावसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: चाहिन्छ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बेलुकाको 8 बजेको छ।

0: सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
6: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अरे यही थियो त, कहाँ सरे आजकल
4: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
4: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि,
6: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
7: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि
3: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816308307।
8: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
9: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
10: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
11: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
12: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानीमेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
11: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ। पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन।

0: स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आरजू चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848173107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: अनुरोधक दीप जनवन कार्यालय दोलखा।
1: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ।

0: साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9840593924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
4: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
5: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
4: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
6: हाम्रा सेवा तथा सुविधाहरू:
7: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने
6: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
7: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब, खकार परीक्षण गर्नु।

0: र एनआईसीयू सेवा। यस दुलिखल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पाडे पनि किन दुखेको पक्ष हो, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भन्यो।
4: हो त त्यही पुरानो विश्वासिलो ठापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरी कसो होला
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9855068595 र 0494214542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9855068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
0: लोकसेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
2: विवाह व्रत बन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
6: होइन दाई यो कौसीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि
7: के हुनु नि नानी बहिनीको बिहे पनि नजिकै आइसक्यो सबै कुराको तयारी पनि भइसक्यो तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि
6: ए दाई त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू विवाह व्रत बन्ध जन्मदिन बेबी सावर सभा गोष्ठी छेवार पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल
6: फोटो र भिडियो सुहाउने खालको सजावट स्टेज माला गुलाब लाइटिङ पर्दा आदिको व्यवस्था
8: नेपाली इन्डियन चाइनिज खानाको परिकार
6: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था
8: डीजे सेट माइक्रोफोन स्पिकर प्रोजेक्टर आदिको व्यवस्था
6: पाहुनाको सुरक्षाका लागि गार्ड इमर्जेन्सी निकास फायर सेफ्टीको व्यवस्था,
8: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
6: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
8: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 049-590-065 र मोबाइल नम्बर 98-49-38-50-22। होटल दरबार पार्टी प्यालेस एन्ड रोधीघर चरीकोट सादो बाटो दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दुखेको पनि सुन्या छ ए बुढी, मलाई धानुकोमा लग्या भन्या.
5: अब के त धानीकोमा नि, धानीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841570769.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
8: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ.

0: रात छिप्लिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
1: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
0: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
1: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
0: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
1: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
0: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
1: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
0: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
1: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
0: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

पाप कर्म गरिएको छ, जुनले जो अधर्म गरिएको छ, अथवा परमात्मा प्रभु भगवानमा भक्ति छैन, अनि जो दुखी छन्, जो दरिद्री छन् भनेदेखि त्यस्ता किसिमका चाहिँ मानिसहरूले कसरी चाहिँ जुन सुख होला, कसरी चाहिँ मुक्ति पाइएला, अनि के गर्दाखेरि मात्रै हुन्छ, कसरी चाहिँ जो पाप कटा हुन्छ, कुन देवताको आराधना गर्नुपर्छ, कस्तो किसिमको जो के गर्नुपर्छ गुरु, यो हो हजुरलाई त व्यास ऋषिले जो चौपट्ट मात्र पढाएको छ, अनिखेरि उहाँको मुखारविन्दबाट हजुरले सुन्नुभएको छ भनेदेखि हामीहरूलाई कृपा साथले गरिकन बताइदिए शेष गुरु हामी सुन्न चाहन्छौ भनेर जब त्यसरी उता सौनक आदि नामरीका 28,000 ऋषिहरूले गुरु सुतजीलाई त्यसरी प्रश्न गर्नुभयो। प्रश्न गरिसकेपछि सुत पौराणी गुरु पनि भन्नुहुन्छ, के भन्नुहुन्छ भने मेसालाई, ओहो यो सौनक आदि नामरीका 28,000 ऋषि छ, हेर्नुहोस् तपाईँहरूले साह्रै राम्रो प्रश्न सोध्नुभयो, हेर्नुहोस् यो प्रश्नले गर्दाखेरिमा त सम्पूर्णको हित भनेको मायाको खातिरमा सबैलाई जो काम दिन्छ त्यो मायाको खातिरमा गर्दाखेरिमा तपाईँहरूले गरिएको जो प्रश्नको उत्तरहरू म गर्छु। ल हेर्नु त आज के भयो त भने साल भनेदेखि म पनि हरेक किसिमको जो शिक्षाहरूले जो घेरा दिएर त्यहाँबाट अब तीर्थाटन गर्न जानु पर्यो भनेर त्यहाँबाट तीर्थाटन गर्दै गर्दै गर्दै गर्दै आएँ। जुनसुकै तीर्थ जुनसुकै नदीहरूमा जुनसुकै समुद्रमा पनि त्यहाँबाट जाने स्नान गर्थेँ स्नान गर्थेँ गर्थेँ त्यहाँबाट अनि खेरि उतापट्टि आफ्नो दीक्षा गायत्रीहरू सम्पूर्ण कुरा गर्थेँ त्यहाँबाट अनि उतापट्टि के भयो त भनेसलाई भने जस्तै जो देवतालाई हवन पितृलाई तर्पण यस्तै यस्तै किसिमको जो कर्म गर्थेँ जहाँसुकै पनि प्रत्येक दिन त्यस्तो गर्दै गर्दै गर्दै गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि म त कहाँ पुगेछु म मान्छेलाई भने हाँस्दैन पुरु म पुगेँ भन्नुहुन्छ गुरु सुत पौराणी गुरु। जब त्यहाँ पुगेँ त्यहाँ पुग्दाखेरि म त हो त्यहाँ त के देखेँ त मैले मान्छेलाई भने ल महाराज राजा परिषदलाई सम्यक निश्रीका छोरा श्रृङ्गीको श्राप पर्यो अरे सात दिनमा तक्सिल दसरा मार्यो श्राप पर्यो अरे भनेर भन्ने कुरो त्यहाँ सुने त्यो सुनिसकेपछि उपरान्त ल राजा परिषद त गङ्गा उता राजपात छोडेर अनि खेरि गङ्गाजीको जो तीरमा आएर अनि पो पाउनु भएछ भनेर भन्ने कुरो सुनिसकेपछि त ओहो जानु पो पर्यो भनेर म पनि त्यहाँ गएँ। त्यहाँ गइसकेपछि उपरान्त महाराज अब हो पो रहेछ अनि खेरि राजा परिषद त त्यहाँ त बस्नु पो भएको रहेछ त भनेदेखि अब मलाई मुक्तिको बाटो कसले चाहिँ देखाइदिएला भनेर भन्ने यस्ता किसिमको आशा गरेर बस्नु भएको रहेछ। भइसकेपछि त्यहाँबाट मैले पनि अनि अब त्यहीँ बसेँ बस्दा बस्दैमा हरेक किसिमका जो ऋषिमुनिहरू आउनुभयो त्यहाँबाट अनि खेरि जो व्यास उता पराशर सुतो व्यास हो पराशरका छोरा जो व्यास अनि उतापट्टि व्यासका छोरा को भने यसलाई भने सुखदेव सुखदेव नामरेका जो गुरु आउनुभयो आउनुभयो र उहाँलाई यो गुरु महाराज हेर्नुहोस् हजुरलाई यस्ता किसिमको जो श्राप पर्यो अरे सात दिनमा तक्षिण दशहरा मार्यो श्राप पर्यो अरे हो भन्न त हो ओहो गुरु अब मैले मुक्ति कसरी पाउँछु त मलाई मुक्तिको बाटो देखाइदिएस् भनेर जब राजा परिषदले गुरु सुखदेवलाई भनिसकेपछि अनि खेरि सुखदेव पनि भन्न लाग्नु भइरहेको छ कि ओहो हे महाराज अब हजुरले धन्दा नमान्नुहोस् तपाईँलाई म यो श्रीमद् भागवत सुनाउँछु भन्नुभयो र त्यहाँबाट अनिखेरि उहाँले सात दिनसम्म श्रीमद् भागवत सुनाउनु भयो म पनि त्यहीँ बसेँ बसेर अनिखेरि समग्र सात दिनसम्म श्रीमद् भागवत उहाँले बताउनु भयो राजा परिषदलाई अनि अब यतापट्टि के भयो त भनिसलाई भनेदेखि हामीहरूले पनि जो सुन्यौँ सुनिसकेपछि त्यहाँबाट राजा परिषद जो यतापट्टि सात दिन पुग्यो मुक्ति गतिमा प्राप्ति हुनुभयो। जब त्यसरी मुक्ति गतिमा प्राप्ति भएको मैले जब त्यसरी जो देखेँ देखेर त्यहाँबाट आएँ र आइसकेपछि ल हेर्नु त अब मैले त्यहाँ व्यासको मुखारविन्दबाट जुन जुन किसिमका जुन हो उतापट्टि जो पवित्र कथाहरू जो सुनेको थिएँ जुन जुन किसिमका जो ज्ञानहरू सुनेको थिएँ भनेदेखि त्यस्ता किसिमका ज्ञान र उपदेशहरू म सम्पूर्ण कुरा ल्याइकन यसमनका आदि नामरीका 28,000 हो म हजुरहरूलाई त्यो सबै कुरा म बताउने काम गर्छु तपाईँहरूले पनि राम्रोसँगले गरिकन जो सुन्ने काम गर्नुहोस् भनेर अनिखेरि समनका आदि नामरीका 28,000 गुरु सुतजीले ल्याएर अनिखेरि यस्ता किसिमको जुन वचनहरू उतापट्टि जो ल्याएर बताउनु भयो र अब बताउने प्रयास गर्दै हुनुहुन्छ भन्ने समानको कथा गरिकन अब यो जुन यो पुरुषोत्तम महात्म्यको यो पहिलो अध्यायमा अब उतापट्टि जो धर्ममा धर्म होस् अर्थमा सम्पत्ति होस् कामनामा इच्छाबाट जाओस् मुक्तिमा गति होस् चार किसिमको फल मिलोस् भनेर भन्ने र अडैया शनिस्तरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का बराबरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको शुभकामना शुभ आशीर्वादहरू गर्दै अनि ल्याएर सोही नै कथा ल्याइकन हाम्रा आदरणीय श्रद्धा महानुभावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो र अनिखेरि जब त्यस्तो भएपछि

अनि अब यो कथाले यस्ता यस्ता किसिमको जो कुराहरू व्याख्या गरिराखेको छ भन्ने समानको कथा यो पहिलो अध्यायले गरिकन यथामति विस्तार गरियो। नारायण श्री कृष्ण गोविन्द हरे मरारे राधे दामोदर दीननाथ मम पाई संसार समुद्र मग्न नमो नमते पुरुषोत्तमाय। नारायण ओम श्री पुरुषोत्तमार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मागा पौवा घर मेरो आले पूर्ण गाउँ हो। म टेकबहादुर सुवेडी 78 वर्षको भए म सैलुङ एफएममा एउटा सिलोक भरौँ भनेर अनिखेर आएको। सारा धर्म पुराण बिखाएका कथा सुनि लागे फेरि सोधाउ न कन त आइसाउन भनेकै मने हे सर्वतर के सुनाउनु भयो है धेरै कथाहरू सुन्छौ फेरि पनि सुनाउनु अवल्यला कथाहरू जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाइ भने लाउ भनी आज्ञा गर्नुभयो उसै बखतामा बेस्रामा पारो भने जस्तो श्री सुखदेव देखि पहिले मैले सुनेको थिएँ त्यस्तै रीतिसितले पुराणहरू कविता गर्दो भए देवी भगवती कथा मेतो सरै बिस्तारै गर्छु अब देवीको महिमा अपार बुझा हैलि लाउन कैसब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरै संहार गर्दै पनि आधा शक्ति भवानीकै आदिनामा संसारको तबदछ त्यसमा त कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्म विष्णु अन सदा शिव पनि आराधना गर्दछन् नन्दी पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि व्यास भिन्न थिए 27 अघि भएसके 28 भए एकै वेद थियो अगाडि पढाउने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने त्यो वेदान्त ध्यानता गर्न नहुने श्री शूद्र लाई भनी गर्नुभयो रचना पुराण इतिहास तिनका निमित्त पनि यही सम्पूर्ण पुराण व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेव देखि पहिले सम्पूर्ण जाने जस्तो जानिले अगाडि तिमीमा सोही बताइदिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भइसके 28 भए एकै वेद थियो अगाडि पढाउने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने यीमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने यही सम्पूर्ण पुराण व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेव देखि पहिले सम्पूर्ण जाने जस्तो जानिले अगाडि तिमीमा सोही बताइदिए बाबा श्री हरिनाम सम्झन हो भन्ने छ छोरो भए गर्ला काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृत रहे लोकमा पानी पिण्ड चलो उतारा भयो स्वर्गादि कै भोगमा संसारी भए जन्मिए पछि वहाँ जतले वंशै भयो त्यसको संख्या यहाँ वहाँ न त कहाँ त जन्म व्यर्थ गयो कष्टहरूले सुपुत्रमा पनि पैदाइ गराउँलाई अब बन्दै व्यास गए समेरु गिरीमा वहाँ पुगे है जब बिना त बिखे कुमार भएका जो भरमा चारै थिए यस्ता नारदजी उसै बखतमा आई अगाडि भए सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि पूजा नारदको गरेर तिनाले भन्दा भए यो पने हे सर्वतरे के मलाई अब त आशा भयो पुत्रको कसले खुसी भए दिनन्द्र बारधानी चापुराई हुन्छ पुत्रोपादनको निमित्त अहिले कुन देवताई दान गरौ यसै कारणले विकारमा भयो सत्यदे पाउँ बरो श्री व्यासको प्रसन्न सुनेर तहाँ भन्दा भए नारद फेरि हे व्यास जो यो तिमीले मलाई सोधिले उनी भक्ति ठुलो लगाई कुन देवता ध्यान गरौ भनेर सोध्यौ तिमीले भ्रमण परेर यस निमित्त भन्छु पहिले भएको श्री विष्णुले जो छ अघि गरेको
2: म मेरो घर गौरीशंकर गाउँपालिका वार्ड नम्बर 4 हो म मेरो नाम सीता उप्रेती हो

सरोचर काम लाग्छ भने हो जुन बखतमा हामी धरती मातालाई छोडेर जान्छौँ हो त्यस बखतमा कसका छोरा कसका छोरी धन दौलत इत्यादि सारा चाहिँ साथमा केही पनि जाइन हो जानी भनेको दुईटा चाहिँ पाप र पुण्य हो त्यस कारणले एक्लै आयो एक्लै जान्छौँ नारायण लानु केही छैन।

0: यो भन्छौ भन्ने कि
1: हजुर
0: चिन्ने भन्छौ भन्ने कि हाम्रा सबै वर पर गाउँ घर चारैतिर भन्छौ भनेदेखि कठै बरा हरिहर चाहिँ गाउने खेल्ने भक्तजनको र वर पर गाउँ घर सबैतिर नारायण।

0: जस्तै भन्छौ भन्ने क्या दाजुभाइ
1: हजुर
0: हामीलाई चाहिँ नि जो हो केही कुचिस आउने छ भनेदेखि
1: हजुर
0: ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे
1: त्यस
0: कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ के खुसी त लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अहिलेदेखि भनेका कुरा यो साँच्चै नि हो र अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ जो यस्तो हुँदो रहेछ र अहिले भन्छौ भनेदेखि चाहिँ जो हाम्रा यो भूकम्प परे भने संसार यस्तो गर्नु त थाहा छैन अहिलेसम्म अहिले त्यस्तो भएर नै अहिले चाहिँ जो हो 72 सालमा चाहिँ भनेदेखि चारैतिर भूकम्प आएर हामी सबैको चाहिँ भनेदेखि नारायण

छोरा श्री अभिमन्यु जन्मना गए रानी सुभद्रामा मारिएर नमा कुल छिए भयो बचेनन् कोही त रानी श्री अभिमन्यु की पनि थिइन् श्री उतारा गर्भिणी तिनै बाट पछि परिचित भए गर्वे टुरा बनी नारायण।